0: मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभाबाट रसुवा बारीबारे विशेष प्रस्ताव पारित भएको छ। हिजो बसेको राष्ट्रिय सभाको बैठक अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेकोमा सभाले त्यसलाई सर्वसम्मत पारित गरेको हो। बाढ़ीमा परेर ज्यान गुमाउनेहरूप्रति राष्ट्रिय सभाले श्रद्धांजली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन त्यस्तै आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना समेत व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। घाइतेहरूको निशुल्क उपचार गराउन पनि आग्रह गरिएको छ। वैज्ञानिक रूपमा सब व्यवस्थापन गर्न पनि भनिएको छ। साथै भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न पनि आग्रह गरिएको छ। स्थानीय समुदाय नागरिक समाज विकास साझेदार तथा अन्तर्राष्ट्रियलाई सहयोगका लागि अपील गरिएको छ। विपदको समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपदको पूर्व तयारीको काम अघि बढ़ाउन समेत आग्रह गरिएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक आज बस्ने भनिएको छ र बैठक 1 बजे बस्ने निर्णय भएको हो। हालसम्म रसुवा बाढ़ीका कारण मृत्यु भएका 1058 शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार हिजो दिउँसो 2 बजेसम्म 1058 जनाको शव फेला परेको हो। जम्मा 30 बालक 35 बालिका 232 महिला 371 पुरूष र 390 आंशिक अंग शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये 972 शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको हो। त्यस्तै 58 जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुलेको 684 शव जमीन मुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ। त्यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 4606 जना सम्पर्कविहीन छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा हराइरहेका तथा सम्पर्कविहीन मध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको तथ्याङ्क अनुसार अझै पनि 11 जलविद्युत आयोजनाबाट 894 जना सम्पर्कविहीन छन्। सबैभन्दा ठूलो संख्या रसुवा स्थित माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सम्पर्कविहीन छन्। 216 मेगावाटको निर्माणाधीन आयोजनामा 573 जना अझै हराइरहेका छन्। त्यस्तै सोमबार 3 जनाको उद्धार भए पनि अरू ठूलो संख्यामा सम्पर्कमा आउन सकेका छैनन्। सबैभन्दा आयोजनामा हराइरहेका करिब 300 जना सुरुङभित्र काम गर्ने कामदार रहेको उल्लेख गरिएको छ र उनीहरू बाढ़ी आएको समयमा सुरुङभित्र काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्न बाँकी थिए भन्ने यकिन हुन सकेको छैन। बाँकी काम गरिरहेका थिए वा आएको दिन आयोजनामा करिब 1400 जनाले काम गरिरहेको हुन सक्ने समेत अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र पसेकाहरूको पनि अहिलेसम्म उद्धार हुन सकेको छैन। सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम अहिले भइरहेको छ। सुरुङभित्र पानी भरिएकोले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। सुरुमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनीमार्ट रहेको घरमा प्रवेश गरेपछि खोजी गर्दा अन्य 23 शव भेटिएको प्रहरीले जनाएको छ। ती शवमध्ये 1 बालिका, 11 पुरूष र 12 महिलाको रहेको छ। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठकको पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10 देखि 15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाइएको छ। सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनु भएको छ। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी गराउनु भएको छ। सड़क विभागका भूप्राविधिक विज्ञ मधुसूदन आचार्यका अनुसार तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ। तीन चारवटा मेसिन परिचालन गरेर काम गर्दा कम्तीमा दुई हप्तामा कृष्णभीर क्षेत्रको सड़क संचालनमा ल्याउन सकिने उहाँले बताउनु भएको छ। आपूर्ति व्यवस्था र ओहोर दोहोर सहज बनाउन काठमाण्डौ हेटौडा सड़कलाई एकतर्फी बनाइएको छ। हिजोदेखि साना यात्रुवाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाण्डौ जानेछन् भने काठमाण्डौबाट हेटौडा जाने गाड़ी फर्पिङ फाखेल कुलेखानी भीमफेदी हुँदै जानेछन् भने सञ्चालनमा रहनेछन्। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाण्डौ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। खाद्यान्न, खाना पकाउने ग्यास, चिनी, दूध, तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था मिलाइएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाण्डौ आवाज जावत गर्ने गाड़ीको चाप बढ़ेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले 11 लाख भन्दा बढ़ी सहयोग गरेको छ। बुटौल स्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट करिब 11,11,111 रूपियाँ आर्थिक सहयोग गरेको हो। अस्पताल संचालक समितिको हिजोको बैठकबाट बाढ़ीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराउनु भएको छ। रूपन्देही उद्योग संघले बाढ़ी पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2,11,111 रूपियाँ सहयोग रकम जम्मा गरेको छ। भोटेकोशी बाढ़ीका कारण पीड़ित बनेका नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले संघको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम कोषमा जम्मा गरेको हो। यसैबीच तिलोत्तमा नगरपालिका वडा नम्बर 5 स्थित लुम्बिनी एफएम टोल विकास संस्था र लुम्बिनी एफएम टोल आमा समूहले पनि भोटेकोशी नदीकामा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि 1,25,000 रूपियाँ सहयोग गरेका छन्। दुवै संस्थाको निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण बहादुर सुवेदीले जानकारी गराउनु भएको छ। त्यस्तै कृष्ण प्रसाद भण्डारी संयोजक र काशी गैरे तथा दलबहादुर थापा सदस्य रहेको टोलीले टोलवासीबाट राहत रकम संकलन गरेको हो। बाढ़ी पीड़ितको सहयोगका लागि आफ्नो ठाउँबाट जति सकिन्छ योगदान दिनुपर्छ भन्ने मान्यताका साथ राहत रकम संकलन गरिएको आमा समूहका अध्यक्ष रमा केसीले बताउनु भएको छ। नेपालगंजको सीमावर्ती भारतीय बजार रूपैडियाबाट वाराणसीसम्मका लागि ब्रडगेज रेल सेवा शुरू भएको छ। 137 वर्ष पुरानो रूपैडियादेखि बहराइचसम्मको करिब 56 किलोमिटर रेलमार्गलाई स्तर उन्नति तथा विद्युतीकरण गरी सुविधा सम्पन्न रेल सेवा विस्तार गरिएको हो। करिब 730 करोड़ भारतीय रूपियाँको लागतमा ब्रडग्रेज रेलवे सेवा विस्तारसँगै रूपैडियामा नयाँ रेलवे स्टेशन भवन र तीनवटा प्लेटफर्म लगायतका संरचना निर्माण गरिएको छ। बहराइच नानपारा तथा सेवा अन्तर्गत रूपैडियाबाट वाराणसीसम्म इन्टरसिटी तथा एक्सप्रेस रेल सञ्चालन हुनेछ। त्यस्तै वाराणसी गोरखपुर लगायतका शहरसँग रेल सम्पर्क विस्तार हुँदा पश्चिम नेपालबाट भारततर्फ हुने लामो दूरीको यात्रामा सहजता हुनेछ। यो रेल सेवाबाट नेपालगंज लगायतका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यापारका लागि भारतका प्रमुख शहरहरूसम्म आवाज जावत गर्न सहज हुनेछ। गुल्मीको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गामा सञ्चालन भएको एक महिने साउने मेलाका क्रममा विभिन्न धार्मिक स्थलबाट 14 लाख रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। रेसुङ्गा संरक्षण समितिले सञ्चालन गरेको एक महिने साउने मेला भर्न आउने भक्तजन तथा दर्शनार्थीबाट उक्त भेटी संकलन गरिएको हो। रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुजालका अनुसार साउन महिनामा रेसुङ्गाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा दर्शन तथा पूजा आराधनाका लागि पुगेका भक्तजनबाट भेटी संकलन भएको हो। साउने मेलाका क्रममा यस वर्ष रेसुङ्गामा झण्डै 1.5 लाख भक्तजन तथा पर्यटक पुगेको रेसुङ्गा संरक्षण समितिले जनाएको छ। तिलोत्तमा नगरपालिकाको टिकुलीगढ़ स्थित टिकुलीगढ़ माध्यमिक विद्यालयमा हिजो इण्डोर क्रिकेट कोर्टको उद्घाटनसँगै वृक्षारोपण गरिएको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषालले ब्याटिङ तथा बलिङ गरेर उक्त क्रिकेट कोर्टको उद्घाटन गर्नुभएको हो। त्यस अवसरमा उहाँले विद्यालयका प्रधानाध्यापक शंकर दत्त उपाध्यायलाई 2 सेट क्रिकेट सामग्री समेत हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भूषालले विद्यालयले क्रिकेटको माध्यमबाट समग्र तिलोत्तमाको गरिमालाई माथि उठाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ। अध्ययन अध्यापनसँगै अतिरिक्त क्रियाकलापमा समेत हरेक विद्यालय अब्बल बन्न सक्नुपर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले विद्यालय व्यवस्थापनमा सुधार आएकोमा खुशी व्यक्त गर्नुभएको छ। विद्यालयका समस्यालाई समाधान गर्न सक्दो सहयोग गर्ने समेत प्रमुख प्रशासकीय अधिकृत भूषालको प्रतिबद्धता छ।
1: राम्रै छ उता विद्यालयमा पर्ने मैले बुझेको छु। यो सामग्री यहाँ चाहिँ हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई अभाइलेबल हुँदै गर्दा चाहिँ खास गरी उहाँहरूले क्रिकेटको माध्यमबाट क्रिकेट खेललाई चाहिँ माया गर्ने हाम्रा भाइ बहिनीहरूले क्रिकेटको माध्यमबाट यो टिकुलीगढको पहिचान र समग्र टिकुलीगढको पहिचान चाहिँ राष्ट्रिय स्तरमा उचो बनाउनको लागि यहाँहरूले आफ्नो खेलमा चाहिँ थप सुदृढ गर्ने थप चाहिँ परिष्कृत गर्ने ढङ्गले यहाँहरूले आफूले खेलमा केन्द्रित गर्नुहुनेछ। खेलको माध्यमबाट हाम्रो समग्र टिकुलीगढको गरिमालाई चाहिँ माथि उठाउन विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ अलिकति भए पनि यो खेल सामग्रीको हस्तान्तरण एउटा पुग्छ भन्ने मैले विश्वास दिएको छु।
0: कार्यक्रममा प्रधानाध्यापक उपाध्यायले जीर्ण रहेका भौतिक संरचनाको मरम्मत सम्भारमा विशेष चासो दिन नगरपालिकालाई आग्रह गर्दै सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढ़ाइनुपर्नेमा जोड़ दिनुभयो।
2: हाम्रो विद्यालय यो क्षेत्रको लिडिङ स्कूल हो। हामीसँग 600 भन्दा बढी विद्यार्थीहरू हुनुहुन्छ र शारीरिक उच्च माध्यमिक अर्थात् पहिलेको माध्यमिक तहको कक्षा 11-12 सञ्चालित विश्वविद्यालयमा दुःख साथ भन्नुपर्छ। अहिलेसम्म हामीसँग स्मार्ट बोर्ड एउटा पनि छैन अनि हामीसँग भएको कम्प्युटर कक्ष अत्यन्तै लिमिटेड छ। 10 वर्ष पुरामा केही ल्यापटप र केही कम्प्युटर प्रयोग गरेर हामीले चाहिँ कम्प्युटर कक्ष चलाइरहेका छौँ। त्यस्तै साइन्सका कक्ष त्यस्तै छ। पुस्तकालयको सानो नमुना मात्रै छ। पढ्नका लागि चाहिँ पर्याप्त स्पेसियस चाहिँ ठाउँ हामीसँग छैन। हाम्रा कक्षाकोठामा फर्निचरहरू अत्यन्तै बाल मैत्री हुन्छन्। सबैभन्दा दुःखको कुरो यहाँनिर छ कि त्रिसम्म नगरपालिकाले यस क्षेत्रलाई स्थानीय बाल मैत्री शासन स्थानीय नगरपालिकाहरूमा घोषणा गर्यो। सबै विद्यालयहरूमा बाल मैत्री विद्यालय घोषणा गर्यो भन्ने क्रममा चाहिँ यो विद्यालय पहिलो विद्यालय थियो र अहिले पनि हामीसँग भएको शौचालय अत्यन्तै दयनीय छ। एउटा
0: कार्यक्रममा विशिष्ट अतिथि कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले शिक्षासँगै खेलकुद वातावरण र अन्य सृजनशील कार्यक्रममा विद्यालयलाई जोड्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। र अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। करिब 2 दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जित्नुभएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको समेत बताउनु भएको छ। 39 वर्षीय मेस्सीले सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गर्नुभएको हो। मेस्सीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताउनु भएको छ। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको समेत उहाँको भनाइरहेको छ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। प्रतिनिधि सभाको बैठक आज बस्दै भोटेको सीबाड़ी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची। राष्ट्रसभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। छुटेपछि बाढ़ीमा ज्यान गुमाएका मध्ये 1058 शव भेटिए, 972 शवको जाँच मुचुलका, जलविद्युत आयोजनामा फँसेकाहरूको 894 जनाको उद्धार हुन सकेन, 11 जलविद्युत आयोजनाबाट 894 जना सम्पर्क विहीन, नुवाकोटमा एउटै घरबाट 24 शव निकालियो। कृष्णभीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने, यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ जाँदा आउँदा फरक बाटो प्रयोग गर्नुपर्ने, बाढ़ी पीड़ितको राहतका लागि मुटु अस्पतालद्वारा 11 लाख सहयोग।

0: भोटेकोशी बारीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध, सड़क खुलाउन कम्तीमा दुई साता लाग्ने।
1: सर्वदलीय बैठकमा उद्धारसँगै राहत पुनस्थापना र पुननिर्माण सम्मका कामलाई हातेमालो गर्ने सहमति। देउबा पछ्याले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने। जलवायु परिवर्तनले विपद ल्याएको प्रधानमन्त्रीको भनाई।
0: चीनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव। युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा। भेनेजुएलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने।
1: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित। कावा बीच भलिबल टूरमा सहभागी हुन आज चार नेपाली टोली भूटान जाने। खुल्ला पिकल बल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको शुरूमा जलवायु परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकार पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ़दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार, आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढ़ी आएको दिनदेखि नै सहयोग दिन शुरू गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर, कन्टेनर, ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलंकाले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
1: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी, उद्धार, राहत र पुनस्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनस्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको

0: गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्व सहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश जिल्ला र स्थानीय तहसम्म भन्ने संयन्त्रले संघ प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार राहत पुनस्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल रासोपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साई सहभागी हुनुभएको थियो। बैठकको शुरूमा रासोपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
1: यसैबीच भदौ 10 गते भोटेकोशी नदीमा आएको हिमबारीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फिल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
0: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। शुरूमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना, विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती,
2: हामीले गर्नुपर्ने कतिपय कुराहरू, मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
0: कुराकानीसँगै बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी, सड़क पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र शव बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एउटै शवमाथि दुई परिवारको दावी, डीएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलप्रासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। शव नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गराएर त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शवका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बाढ़ीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको नामो निशानै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 अर्बको बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। ढिला सुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा गाविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभा भीर खण्ड सञ्चालन गर्न ग्याबिन बेस्टो वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्ण भीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6 अर्ब 36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्रपृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्ण भीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भट्टेकोशी बाढ़ी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भट्टेकोशी बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भएअनुसार गत भदौ 10 गते बुधबार भोटिकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, वेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
0: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजंग पाण्डेले खबर लेख्नु भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुंगा मुगलिङ खण्डको कृष्ण भीर स्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाड़ी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्ण भीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भाँसिएको छ र यो सड़क बन्नको लागि अझै 2 साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढ़ीको 6 दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको 6 दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 6 क्षेत्रमा गरेर 25 अर्ब 76 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16 अर्ब 9 करोड़ रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13 अर्ब 4 करोड़ रूपियाँको बीमा दावी आएको हो। यसैबीच कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहु, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,000 रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चिनिया राष्ट्रपति शी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा श्रीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिश्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको सञ्चालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
0: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15-24 असोजमा दशरथ रंगशालाको कवर्ड हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3, 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
1: बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
6: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब खानेपानीका नेपाली सेनाले गरेको प्रयास। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाले बढ़ी भन्दा बढ़ी फौज परिचालन गरेको छ। अन्य जिल्लादेखि केन्द्रसम्मका सबै स्रोत साधन परिचालन भएको सेनाले जनाएको छ। मौसम र स्रोत साधनको अझ पनि चुनौती रहेको सेनाको भनाइ छ। यसै सन्दर्भमा साथी सुशीला श्रेष्ठले सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको महासेनानी जविन्द्र रेग्मीसँग कुराकानी गर्नुभएको छ।
2: व्यवस्थापन चाहिँ हरेक जति पनि हाम्रो चोस्ट चाहिँ फिल्डमा तैनात भएको छ त्यसमा चाहिँ सबै कमान्डर छ र त्यसमा चाहिँ भएको खोज चाहिँ उहाँले चाहिँ त्यहाँको वस्तुस्थिति अवस्था हेरेर त्यो टोलेर चाहिँ काम गर्ने रेस्ट एन्ड रिलिफको व्यवस्था गर्नुभएको छ।
7: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी तीनवटा जिल्लामा चाहिँ नेपाल सेनाको यही भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट पनि यहाँहरूले बोलाइरहनु भएको छ?
2: होइन, यो चाहिँ यहाँको जुन चाहिँ नेपाली सेनाको जनशक्ति छ त्योभन्दा नै बाहिरबाट नै हाम्रो फौज आएर तैनात छ।
7: अहिले अब कस्तो कस्तो जटिल ठाउँमा, अप्ठ्यारो ठाउँमा, सजिलो छैन नि त उद्धार गर्न, खोजको काम गर्नलाई चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
2: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमा एउटा चुनौती छ र अर्को चाहिँ मौसम। र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोले पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ र त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो त्यसलाई मडी ल्यान्ड
7: लेदो,
2: त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाई भएको छ। त्यसले गर्दाखेरि अलिक खासै हेर्दाखेरि चाहिँ मडी ल्यान्ड, जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
7: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि चाहिँ कस्तो खालको व्यवस्था गर्नुभएको छ नि? अरूको सुरक्षामा खटिटा खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै उपगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँले गर्नुभएको तयारी व्यवस्थापन?
2: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन। सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सर्टेन एउटा चाहिँ एसओपी अथवा आरओई भन्ने हुन्छ, स्ट्यान्डिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण पटापुटी गरी खोज तथा उद्धार कार्यमा लागेर
0: यो कुराकानी हामीले गरेका थियौं नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मीसँग। यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छन्। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढ़ाउन कार्यदल गठन गरिने, प्रतिनिधि सभाको बैठक आज बस्दै
0: बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र, पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णधीर पैह्रोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने,
1: देउबा कांग्रेसको देउबा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असहज, मूल्य उपभोग्य मूल्यको वस्तुको मूल्य वृद्धि, उपत्यकामा ग्यास आयात सहज बन्दै
0: चिनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुलाका केही महत्वपूर्ण तेलखानी अमेरिकी कम्पनीले संचालन गर्ने
1: र तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित, काबा बीच भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान प्रस्थान गर्ने, खुला पिकवल प्रतियोगितामा सुवर्ण च्याम्पियन।
0: अवस्था आजको लागि साझा खबरको समय सकिएको छ। साझा खबर प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिदै सन्तोष गन्धर्व र म दीपक आचार्य विदा भयौं। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: हाय दैव फेरि मुद्रक आराशन सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए धन्त धन्त
2: होइन के भयो बाबु
6: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
2: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
7: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
9: होइन के खुसीको खबर हो दाजु
2: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
9: हो र
10: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
11: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
12: घर पनि कति राम्रो बनेछ ठिकै भएछ
13: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
14: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
12: ल बारात नागेर बित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
15: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ
5: हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ। सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मसिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
15: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
12: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
4: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: नमस्कार, रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौं। तिलोत्तमा नगरपालिकामा रहेको लिस्नु युवा क्लब, जसले खेल जगतलाई फराकिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, विभिन्न समयमा उत्कृष्ट खेलहरू मार्फत क्लबलाई परिचित बनाउन सफल भएका छौं भन्दै गर्दा खासमा के कस्ता खेल कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, क्लबले 24 औं लिस्नु कप 2083 पनि छिट्टै गर्दैछ, यो कस्तो कार्यक्रम हो, रूपन्देहीमा फुटबल खेलको अवस्थाका विषयमा आज हामी कुराकानी केन्द्रित गर्नेछौं। कुराकानीका लागि लिस्नु युवा क्लबका सचिव मनोज छेत्री हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार मनोज सर, यहाँलाई स्वागत छ कार्यक्रममा। हजुर, लिस्नु युवा क्लब र फुटबल कसरी सम्झिनुहुन्छ?
2: दुईटा पक्षहरू अब एकअर्काका परिपूरक हुन्। लिस्नु प्रत्यक्ष रूपमा फुटबलसँगै जोडिएको छ।
1: हजुर,
2: हामी यद्यपि विभिन्न किसिमका सामाजिक गतिविधिहरू गरे तापनि हाम्रो प्रमुख गतिविधि वा कार्यक्रम भनेको नै फुटबल प्रतियोगिता हो।
1: हजुर हजुर हजुर
2: हजुर।
1: अनि जस्तो यो फुटबल खेल होइन को अवस्था चाहिँ रूपन्देहीलाई हेर्दाखेरि कस्तो छ? यहाँ चाहिँ अहिलेसम्म केही अब उत्पादनको कुरा पनि होला होइन, फुटबलमा हामीले कति उत्पादन गर्न सक्यौं, कति जन्माउन सक्यौं त लिस्नु युवा क्लबले भन्ने कुरा पनि छ होला, यसलाई पनि जोडौंला। तर यहाँको अवस्था अहिले हालको अवस्थाको बारेमा भन्नुपर्दा चाहिँ
2: हालको अवस्था अब विगत 25 वर्षदेखि हामी निरन्तर यो प्रतियोगितालाई जोड्दै आइरहेका छौं। निकै नै राम्रो सम्भावना छ। तपाईँले राम्रो विषय उठाउनु भएको छ, यो खेलाडी उत्पादनका विषय, प्रतियोगिता खेलाएर मात्रै भएन, स्थानीय स्तरबाट खेलाडी उत्पादन पनि हुनुपर्ने अवस्था के छ भन्नुभएको छ, राम्रो विषय उठाउनु भएको छ। यद्यपि रूपन्देही जिल्लामै अब यो भन्नु पर्दा फुटबलको पक्षबाट हेर्दा रूपन्देही जिल्ला नै एउटा हब हो, यो एउटा उर्वर भूमि हो। हामीले रूपन्देही जिल्लाले नै पिङ्गो राष्ट्रलाई अब अन्डर 16 अन्डर 19 अन्डर 23 लगायतका राष्ट्रिय खेलाडीहरू चाहिँ दिँदै आएको अवस्था छ। यद्यपि हाम्रो लिस्नुबाट पनि अहिलेसम्म हेर्ने हो भने 8 देखि 10 जनाको सहभागिता राष्ट्रिय स्तरमा पुगिसकेका छ। र खेल प्रतियोगिता हामी अब खेलाउँदै आएका छौँ। यद्यपि यो बाहेकका पनि विभिन्न किसिमका सामाजिक गतिविधिहरू, सामाजिक अभियानका कुराहरू हामी चलाउने गर्छौं। यद्यपि अब समस्याका कुराहरू पनि छन्, चुनौतीका कुराहरू पनि छन्, त्यसलाई हामी तपाईँहरू प्रश्न सँगसँगै जोडौंला।
1: हजुर, जस्तो यो अहिले पछिल्लो समयमा अलिक बढ़ी मात्रामा आम नागरिकले बच्चादेखि बुढासम्म अलिकति ध्यान दिने भनेको चाहिँ खेलप्रति रुचि बढ़ेको त हुने, विद्यालयबाट पनि त्यो खालको वातावरण बन्दैछ होइन, तर क्रिकेट अलिक बढ़ी क्रिकेटलाई जोड़ दिएको चाहिँ अवस्था हो, तर फुटबल चाहिँ अब खास होइन भनौ न, मैले यो भएर पनि अवस्था कस्तो छ भन्न खोजेका थिएँ कि यो फुटबलको बुझाइ भनौँ न, फुटबलप्रति आम नागरिकको बुझाइ कस्तो पाउनु भएको छ?
2: फुटबल त मुटु हो, हेर्नुहोस् अब यो क्रिकेट अहिले भर्खरै यो अलि व्यापक बन्दै गएको छ, धेरै अब बाबु नानीहरू यसमा अलिकति एट्र्याक्ट भएको अवस्था हो। यद्यपि फुटबल त आत्मा हो, अब यो फुटबल बिना अब युवाहरूको त्यो बचपनलाई, युवाहरूको त्यो जवानीलाई कल्पना गर्नै सकिँदैन। फुटबल आफैमा यो छुट्टै विधा त हो, सँगसँगै यो अपरिहार्य विधा पनि हो। यो क्रिकेट भन्दा धेरै माथि छ यसको क्रेज, अब यो अहिले हामीले यसो हेर्दाखेरि मात्रै क्रिकेट अलि बढी केटाकेटीहरू खेलेको रुचाएको देखे तापनि फुटबलको क्रेज क्रिकेटको भन्दा धेरै माथि छ. यो अलिकति यो क्रिकेट भन्ने चिज अलि सक्नेले मात्रै खेल्ने खेल भयो. यो फुटबल चाहिँ अर्कै स्तरका व्यक्ति वा चाहिँ बाबु नानीहरू चाहिँ खेल्ने अवस्था पनि रहने र यसको क्रेज पहिलेदेखि जुन किसिमको छ यसको फुटबलको क्रेजसँग क्रिकेटको क्रेजलाई कम्पेयर चाहिँ गर्न सकिन्छ जस्तो मलाई लाग्दैन.
3: हजुर, लामो समय भयो भन्दा पनि फरक पर्दैन लिस्नु युवा क्लब जन्मिएको होइन यो आकर्षणको कुरा के होइन जस्तो अब हिजोका दिनमा र आजको दिनलाई हेर्ने हो भने चाहिँ फुटबलप्रति कति रुचि बढाइया छ अहिलेका युवा जमातले भनौँ न कति आकर्षण बढेको छ कति आकर्षित छन् त भन्ने कुरा के
2: यो सबै कुरा यो भविष्यको सुनिश्चितता वा चाहिँ आमदानीको स्रोतसँग जोडिँदो रहेछ. अहिले एक किसिमको भाग्य चाहिँ के निर्माण भएको छ भने क्रिकेटमा राम्रो भविष्य छ यसबाट हामीले आफ्नो सजिलै चाहिँ जीविकोपार्जन गर्न सक्छौँ र यो क्षेत्रलाई नै हामीले रोज्नुपर्छ भन्ने किसिमको भाष्य छ. फुटबल क्षेत्रमा यो खेल मात्रै हो मनोरञ्जन मात्रै हो यसमा त्यति राम्रो अब प्याकेज पनि छैन त्यति राम्रो हामीले आफ्नो आर्थिक स्तर उकास्न सक्ने स्थिति पनि छैन फुटबलमा त्यति हाम्रो चाहिँ भविष्य छैन भन्ने किसिमको भाष्यले गर्दा अहिलेलाई क्रिकेटतिर बढी आकर्षित भएको चाहिँ देखिन्छ. यद्यपि अब मेरो आफ्नो पोइन्ट अफ भ्यूबाट भन्ने हो भने त क्रिकेट भन्दा धेरै माथि छ फुटबल.
3: हजुर, जस्तो लिस्नु युवा क्लबले फुटबललाई किन रोज्यो त भन्ने पनि हुन्छ होइन.
2: हजुर, अब यो लिस्नु युवा क्लब 2057 सालमा अब यो दर्ता भयो स्थापना भयो त्यो बेलामा क्रिकेट त थियो तर त्यति त्यसको चाहिँ काम चाहिँ थिएन र हाम्रो वास्तविक हाम्रो उद्देश्य भनेको नै त्यो पुलकमा रहेका विशेष त पुलकमा रहेका ती युवा पिँढीहरूलाई त्यो पुलकबाट टाढा राख्न व्यस्त राख्न सामाजिक गतिविधिमा अग्रसर बनाउन कै लागि भनेर चाहिँ यो क्लबको स्थापना भएको हो विशेष त र त्यही अनुसार अगाडि बढ्दै गएको पनि छ. यो क्रिकेटको चाम त्यति बेला नभएको र फुटबललाई नै आत्मसात गरिरहँदो र त्यो बेला हाम्रो अब लिस्नुका जो पदाधिकारी साथीहरू हुनुहुन्थ्यो उहाँहरू पनि फुटबल प्रेमी भएको हुँदा यही खेल विधालाई नै आत्मसात गरेर हिँडेको अवस्था हो. यद्यपि भविष्यमा क्रिकेटलाई पनि आत्मसात गर्न नसकिने होइन अहिले हामी ब्याडमिन्टनमा पनि चासो देखाइरहेको छौँ हाम्रै क्लबको अग्रसरतामा विगत 3 वर्षदेखि हाम्रो ब्याडमिन्टन कोर्ट निर्माणको अवस्थामा छ. हामी अब बजेटको प्रतीक्षामा छौँ र यो वर्ष त्यो ब्याडमिन्टन कोर्टलाई पनि पूर्णता दिने हाम्रो टार्गेट चाहिँ छ. यद्यपि हामी अन्य विधाका खेल क्षेत्रमा पनि प्रवेश गरिरहेको अवस्था चाहिँ छ.
3: हजुर, जस्तो यो सानै हामीले अलिकति पहिलाको कुरालाई सम्झ्यौँ भने चाहिँ खेलहरू त्यस्तो स्पेसल स्कुलमा खेलाउनु पर्ने अनि क्लबहरू नै हुनुपर्ने त्यस्तो खालको थिएन 2-4 जना जम्मा हुनुहुन्थ्यो खेल्नुहुन्थ्यो होइन त्यो अलिक कम भएको हो कि अब त्यो देखिँदाखेरि चाहिँ कम देखिएको खासमा के अहिले गेमप्रति भनौँ न हुन त अब विद्यालयले पनि अतिरिक्त क्रियाकलाप भनेको छ होइन विभिन्न खालका प्रतियोगिताहरू राखिराखेको हुन्छ अब त्यो सँगसँगै अब यस्ता क्लबहरू पनि छन् प्रशस्तै छन् यी क्लबहरूले उठाए भने उठाए होइन भने बाल बालिकाहरू अहिलेका युवाहरू चाहिँ ठ्याक्कै खेल खेल्ने भनेर त्यसरी छुट्टै जम्मा भएर अनि एउटा क्लब बाहिर भनौँ न विदाउट क्लब यो चाहिँ खेलेको त्यति धेरै पाइँदैन कि कसरी लिनुहुन्छ यसलाई चाहिँ यो किन यस्तो भइराखेको होला भन्ने कुरा बाबा अभिभावक
2: विचारबाट चाहिँ
3: हजुर
2: अब यो रूपन्देही जिल्लामा लगभग मलाई लाग्छ यो नेपालकै हिसाबमा हेर्ने हो भने रूपन्देही जिल्लामा अधिकांश प्रतियोगिताहरू चाहिँ यहाँ सञ्चालन हुन्छन्. अब यो सानोदेखि लिएर ठूलोसम्मका क्लबहरूले यसो मैले आफैले पनि बुझ्दाखेरि 1 वर्षमा 25-30 वटा प्रतियोगिता सञ्चालन भइरहेको अवस्था छ 15 भन्दा माथिका प्रतियोगितामा त म आफै पुगिरहेको अवस्था पनि छ. युवाहरूलाई यसरी चाहिँ हरेक क्लबहरूले प्रतियोगिता सञ्चालन गरिदिँदा एउटा अवसर एउटा स्थल एउटा उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने ठाउँ चाहिँ यो स्थानीय स्तरले दिनुभएको छ. यद्यपि प्रतियोगिता सञ्चालन चाहिँ भएका छन् तर ती प्रतियोगिता सञ्चालन गर्न चाहिँ धेरै चुनौती पनि छ. अब खेल मैदानका अभाव आर्थिक अभाव होइन धेरै कुराहरू त्यहाँ जोडिएका छन्. यद्यपि त्यो प्रतियोगिता बाहेक खेल्न पर्ने अवस्था छैन युवा साथीहरूलाई अब विद्यालयमा अतिरिक्त क्रियाकलापसँग पनि जोडिने अब समुदाय स्तरमा पनि अब क्लबहरूले विभिन्न समयमा यस्ता किसिमका चाहिँ प्रतियोगिता सञ्चालन गरिदिँदा युवा साथीहरूलाई विशेष त अब यो अहिले इन्डोर खेलहरू मोबाइल ग्याजेटमा इङ्गेज हुने कुराहरूबाट धेरै टाढा राख्नको लागि स्थानीय स्तरका यी प्रतियोगिताहरूले धेरै सपोर्ट गरिरहेको अवस्था छ र सञ्चालन भइरहेका छन्। युवा पिढी यसमा आकर्षित पनि छ।
3: समग्र राज्यले कसरी हेरेको छ र स्थानीय तहमा चाहिँ होइन कसरी जोडिनु भएको छ तिलोत्तमा नगरपालिकासँग भनौँ न सिधै भन्नुपर्दा?
2: हो तिलोत्तमा नगरपालिका र हाम्रो विशेष त हाम्रो तिलोत्तमा नगरपालिकाको वडा नम्बर 15 यी दुईटा नै संस्थासँग हामी एकदमै पारस्परिक सम्बन्ध बनाएर अगाडि बढ़िरहेका छौँ। उहाँहरूको अभिभावकत्व हामीले पाएका छौँ विगतका वर्षदेखि नै। यद्यपि यो वर्ष त हाम्रो चाहिँ नि खेलको मुख्य प्रायोजन तिलोत्तमा नगरपालिका वडा नम्बर 15 वडा कार्यालयले नै गर्दैछ। यसरी भनिरहँदा हामीले तिलोत्तमा नगरपालिका र हाम्रो वडा कार्यालयबाट राम्रो अभिभावक चाहिँ पाएका छौँ।
3: हजुर, क्लबले चाहिँ 24 लिस्नु कप 2083 पनि छिट्टै गर्दैछ।
2: हजुर,
3: कसरी गर्ने तयारी गरिरहनु भएको छ, के छ योजना?
2: हाम्रो तयारी लगभग अब अन्तिम त भन्न मिल्दैन, यस्तै हामी तयारीमै छौँ। तर अधिकांश हाम्रो तयारी चाहिँ सकिएको छ। हाम्रो 12 उत्कृष्ट टिमहरू हामीले चाहिँ अब अन्तिम चरणमा त्यसलाई लाँदैछौँ। 12 टिम फाइनलाइज गर्दैछौँ अब भोलि, र लगतै 20 हाम्रो पत्रकार सम्मेलन पनि हामी गर्दैछौँ। खेल मैदानको व्यवस्थापनमा साथीहरू लाग्नु भएको छ। हाम्रो खेल संयोजक रोमन बहादुर गुरुङजी हुनुहुन्छ, उहाँ एकदमै बिहानदेखि बेलुकासम्म 24 आवर त्यहाँ चाहिँ खेल मैदान व्यवस्थापन आर्थिक संकलन लगायतका विभिन्न गतिविधिमा उहाँ लाग्नु भएको छ। यद्यपि तिनको टिम नै लागेको छ, हाम्रो अध्यक्षज्यू समेत धेरै अब यो प्रतियोगिता सञ्चालन गर्नु भनेको यससँग प्रत्यक्ष रूपमा आर्थिक जोडिएको, अब हाम्रो आफ्नै आर्थिक स्रोत नभएको अवस्था र हामी चाहिँ डोनरहरूमै आश्रित भएको हुँदा हाम्रो अध्यक्षज्यूको नेतृत्व र हाम्रो आर्थिक संकलन समितिको संयोजक युवराज गुरुङज्यूको अग्रसरतामा हाम्रो आर्थिक संकलन पनि अगाडि बढ़िरहेको छ। स्थानीय स्तरबाट पनि हरेक हाम्रो कोटियावासीहरूले हामीलाई सहयोग गर्दै आउनु भएको छ। तयारी तीव्र गतिमा छ म्याम।
3: हजुर, यो अहिलेसम्म आइपुग्दा 23 होइन लिस्नु कप आइरहँदाखेरि चाहिँ अहिलेको केही फरक हुन्छ? 24 केही फरक देखिन्छ?
2: हरेक वर्ष हाम्रो कमिटमेन्ट भनेको हरेक वर्ष प्रतियोगितालाई पृथक बनाउने फरक बनाउने हाम्रो कमिटमेन्ट नै हो।
3: हजुर,
2: तर हामीले त्यो पृथकलाई फरकलाई कसरी हेरेका छौँ, विगतका भन्दा अलिकति व्यवस्थित बनाउने कुरालाई हामीले पृथकको रूपमा चाहिँ त्यो शब्द चयन त्यसरी गरिरहेका छौँ। हामी अलिक खेललाई व्यवस्थित बनाउँदै जाने र हामी 12 टिम हाम्रो जुन हामी सहभागिता गराउँदैछौँ उहाँहरूलाई हामीले प्रवेश शुल्क केही पनि लिँदैनौँ, किनकि एउटा टिम लिएर आउनु भनेको पनि अहिले यो वास्तवमा आफ्नो क्लबको ख्यातिका लागि आउने त छँदैछ, कति खर्च छ तपाईँको चाहिँ नि अब 5-7 खेलाडीहरू हायर गर्नुपर्ने अवस्था, उनीहरूलाई ल्याएर रुम होटलहरूमा राख्ने खुलाउनु पर्ने अवस्था, दैनिक भत्ताका कुराहरू, धेरै खर्चहरू ठेक्नुपर्ने हाम्रो स्थानीय क्लबहरूले ठेक्नुपर्ने अवस्था छ। यी सबै कुराहरू भइरहँदा यो आर्थिक भार नपरोस् भनेर हामीले विगतका वर्षमा 15,000-20,000 प्रवेश शुल्क लिइरहेका थियौँ, त्यसलाई पनि हामीले मिना गरेका छौँ, प्रवेश शुल्क नलिने हामीले भनेका छौँ। र रूपन्देही जिल्लाभन्दा बाहिरका टिमलाई चाहिँ एकतर्फी भाडा हामीले दिँदै आएको पनि हो, दिँदै पनि छौँ। र विशेष त अब खेल अवलोकन गर्न आउने दर्शक महानुभावजीहरूको बसाईका निमित्त अब हामीले प्याराफिट जुन बनाइरहेका थियौँ, त्यो प्याराफिट भनेको जम्मा 800 क्षमता भएको प्याराफिट हामीले बनाएका थियौँ भने यो वर्ष अलिक बढाएर जानुपर्छ कि भन्ने हाम्रो विचार चाहिँ छ। यद्यपि ठाउँ चाहिँ अलिकति हाम्रो पशुपति माध्यमिक विद्यालयको प्राङ्गण र त्यो तेरोफेरो अलिकति कन्जस्टेड भएको हुँदा हामीले त्यो अलिक व्यापक विस्तार चाहिँ गर्न सकिरहेका छैनौँ। यद्यपि ठिकै छ तयारी।
3: हजुर, नेपाल सिङ्गो नेपालको कुरा गर्ने हो भने चाहिँ विदेशका कुनै स्टेडियमहरू भनौँ खेल मैदानहरू देख्यो भने यस्तो भइदिए पो, नेपालले यस्तो गरिदियो भने पो अनि खेल जगतलाई अझै फराकिलो बनाउन सकिन्छ र भन्ने खालको कुराहरू हुन्छ होइन? यहाँले चाहिँ नेपालको पनि कुनै ठाउँ छ होला, यहाँ यस्तो जस्तो भइदियो भने चाहिँ अथवा के छ, कसले यसलाई चाहिँ अलिक बढी ध्यान दिए हुन्थ्यो, क्लबहरूको भूमिका कस्तो भइदिए हुन्थ्यो, अरू अन्य क्लबहरूको पनि होइन, र सरकारसँग सरकारवाला व्यक्तिहरूले चाहिँ कसरी हेर्दै हुन्थ्यो, कसरी गर्दै हुन्थ्यो?
2: यो धेरै नै राम्रो प्रश्न उठाउनु भयो। हाम्रो मुख्य समस्या नै खेल मैदान हो, हामी अब उद्घाटन सत्र र समापन सत्रमा त्यो कम्पाउण्ड भित्रको क्षमता भनेको जम्मा 1000 हो भने हामी 3000 दर्शकको अगाडि खेल सञ्चालन गरिरहेका छौँ र मिस्कुले मात्र होइन सिङ्गो अब रूपन्देही नै भनौँ त्यो अब हाम्रो एन्फाको त्यो ग्राउण्ड बाहेक हामीसँग कुनै पनि क्लबसँग राम्रो एउटा चाहिँ नि खेल मैदान नभएकै अवस्था हो. यसमा हामीले पनि विगतको वर्षमा स्थानीय स्तरका हामी क्लबहरू 8-10 क्लब बसौं र यो विषयमा एकदम तार्किक हिसाबले बसौं र छलफल गरौं कुनै एउटा राम्रो स्पोर्ट रोजौं जसले हामीलाई चाहिँ अलिकति सेन्टरमा पनि पर्ने हाम्रो त्यहाँ लगानी पनि सरकारले गरेर नहिचकिचाउने हामीले पनि लगानी गरेर नहिचकिचाउने किसिमको एउटा स्पोर्ट चाहिँ हेरौँ र त्यहाँ लगानी गरौँ भन्ने किसिमले हामी एक दुई पटक नबसेको अवस्था पनि होइन हामी बसियो तर त्यसमा चाहिँ अब त्यो सबैको एक भाषा सबैको एक विचार नआइदिँदा हामी पछि पर्यौँ. यद्यपि हाम्रो यो सामुदायिक 52 कोटी सामुदायिक वन भित्रको यो सम्पूर्ण युवा क्लबले संरक्षण दिइरहेको यो चौर पनि अब सबैले हातेमालो गरेर यो ग्राउण्डलाई अलिकति व्यवस्थित बनाऊ र सबैले प्रतियोगिता सञ्चालन गर्न परेमा यही गरौं यसलाई चाहिँ नि अन्तर्राष्ट्रिय स्तरको स्टेडियममा परिणत गरौं भन्ने किसिमका प्रस्तावहरू पनि नभएका होइनन्. तर यहाँ अब त्यो इनिसिएटिभ कसले लिने र कसरी अगाडि बढ्ने को अगाडि बढ्ने भन्ने विषयमा अब दोधारपन भएको हुनाले यसलाई गर्न सकिएको छैन. यद्यपि त्यो ग्राउण्ड जुन हामीले अब भर्खरै वर्ल्ड कप सक्यौँ हेऱ्यौँ त्यो वर्ल्ड कपका ती खेल मैदानहरू हेर्दा त अब हामीलाई पनि यस्तै मैदानमा खेल्न पायो वा खेलाउन पायो हुन्थ्यो भन्ने चाहिँ छ. अब यसको समस्याको समाधान हामीबाट भन्दा पनि अब नेपाल सरकारबाटै हुनुपर्छ जस्तो मलाई लाग्छ.
3: हजुर, अन्त्यमा के भन्नुहुन्छ मनोज सर?
2: अन्त्यमा अब हामी यो 24 लिस्नु नकआउट फुटबल प्रतियोगिताको अब अन्तिम तयारीमा छौँ. हामी 31 भदौ 31 असोज 11 गतिसम्म यो प्रतियोगिता लिएर पशुपति माध्यमिक विद्यालय तिलोत्तमा नगरपालिका वडा नम्बर 15 हामी जोडिनेछौँ. यो प्रतियोगितालाई विगतका वर्षहरू जस्तै हाम्रो आदरणीय खेलप्रेमी दर्शक महानुभावजीहरूले माया गरिदिनु हुनेछ, अवलोकनका निमित्त आइदिनु हुनेछ भन्ने हामीले चाहिँ सम्पूर्ण दर्शक महानुभावजीहरूलाई निमन्त्रणा पनि गर्न चाहन्छौँ. र प्रतियोगितामा उत्कृष्ट 12 टिमको सहभागिता छ, राम्रो प्रतिष्ठात्मक खेलहरू छन्। यद्यपि केही मौसमका समस्याहरू यो प्रत्येक वर्ष हामीलाई चाहिँ मौसमले पनि समस्या बनाउँदै आएको अवस्था छ, यो वर्ष त्यही भएर पनि हामीले खेल अलिक पछि सारेको छौँ. यद्यपि सम्पूर्ण दर्शक महानुभावजीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ र यो 24 लिस्नु नगढ प्रतियोगिता सफल पार्ने हामी सबैको साझा अभियान हो, यसमा यहाँहरू पनि जोडिनुहुनेछ भन्न चाहन्छु.
3: हुन्छ, यहाँलाई यो महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद छ मनोज सर.
2: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो लिस्नु युवा क्लबका सचिव मनोज छेत्री. उहाँसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ. भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
0: आजको सन्दर्भ

0: यति बेला बिहानको 7 बजे हो।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागीमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा

0: गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
2: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
8: हाम्रा सेवाहरू:
7: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
8: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
7: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
8: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
7: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
9: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98570-24-344, 98570-35-227 र 98570-73-220।

0: टोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसुति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हाड जोड्ने नसा तथा बात रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: नमस्कार हो नमस्कार नाई ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता अका होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भइल भाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे ना तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
8: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गईल और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत
7: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
9: गोस मछली अंडा सबसे बढ़िया बा गोस मछली अंडा सबसे बढ़िया बा
7: फल फूल और साग पात बच्चा के खाना साथ साथ
8: सब मिल के खियावल जाए
7: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली
8: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए
7: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही खास करके हाथ सफा रखा खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही बुझलू ने
8: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश
10: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
11: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
10: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
12: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
10: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
13: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
14: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाऊ
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
17: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश
18: स्वास्थ्यमा बटवल
19: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
18: पर्सनल अभ्यास देखि नीति का कुरा
6: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
18: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल
15: साउजी गुड्का दिनु न
19: ल के भन्नु भएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईलाई थाहा छैन यो कुरा
20: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
21: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
22: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
22: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ
22: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
22: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
21: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
22: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ ह 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
6: मैले काम गरेको तपाईले कहिले पो देख्नु भएको छ र
19: केको छलफल हो दाई बाबुजू दुवै जना थकित पनि देखिनुहुन्छ
6: हेर्नुस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
19: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परेको थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
22: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
23: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
6: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश सत्तै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
24: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
6: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
24: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98570042471 फोन 071562769 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
13: शान्तिको आवाज

0: आमा
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: पहिला कसैले भनेन
1: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
8: यौन हिंसाबाट बचौं र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
9: को हो बाहिर
10: म हो दिदी सुन्तली ढोका खोल्नुहोस् न
9: के भयो यति राति किन रुदिराखे
10: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
9: ल भन के भयो
10: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको दिदी
9: माइला दाईले पक त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि त्यो गर्नु
11: ए ल ल हामी लान्छौ भोलि चौकीमा
9: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
12: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटोलको 16 अंकमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई। स्वास्थ्यमा बुटोल बुटोल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक साताको सोमबार र बुधबार बिहान 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ। बुडोल उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षामा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको छ। खास पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो, नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गरेका छौं। खास गरी बुडोल उपमहानगरपालिकासँग जोड़िएका स्वास्थ्यसँग सम्बन्धित सवाल केन्द्रित सामग्री कार्यक्रममा हामीले प्रस्तुत गर्ने गर्दछौं। स्वास्थ्य क्षेत्रमा बुटोलले गरेका कामका विषयमा जानकारी गराउनु र स्वास्थ्य सचेतना फैलाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। बुटोलले स्वास्थ्य क्षेत्रमा गरेका काम, त्यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्रमा लाभ लिएका छन्, शिक्षा र स्वास्थ्यको केन्द्रको रूपमा विकास गर्ने योजनाका साथ अगाडि बढ़ेको बुटोल हाल कहाँ छ, के काम गरिराखेको छ र स्वास्थ्यमा बुटोलको चुनौती सम्भावनासँगै भएका प्रगति बारे आज हामी कुराकानी केन्द्रित हुन्छौं। कुराकानीका लागि बुटोल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे हामीसँग हुनुहुन्छ। बुटोल उपमहानगरपालिकाको मातहतमा रहेका स्वास्थ्य चौकीहरू रहेका छन्। ती स्वास्थ्य चौकीहरूमा चाहिँ जनशक्तिको कुरालाई जोडौं होइन, त्यो स्वास्थ्य चौकीबाट चाहिँ आम नागरिकहरू यो यिनी बुटोलमा भएका अन्य अस्पतालहरूलाई जोड्दाखेरि र त्यतातिर स्वास्थ्य चौकीलाई जोड्दाखेरि चाहिँ कति जोडिन सकेका छन् स्वास्थ्य चौकीसँग प्रत्यक्ष रूपमा चाहिँ बुटोलवासीहरू?
1: त्यस्तो हुँदैन, यो स्वास्थ्य केन्द्रले आधारभूत स्वास्थ्यको बारेमा प्रोटेक्सन गर्ने हो। हामीले राज्यले दायित्व बिहोर्न भनेका 98 औषधिमा बुटोल उपमहानगरपालिका जिम्मेवार छ र यसले एउटा शुरूआती स्वास्थ्यको बारेमा हेर्छ। हुन त हाम्रा ल्याबहरू पनि छन्, अब 2-15 बेडको हस्पिटल पनि हामी आवश्यक तयार भएको छ। एउटालाई अब थेरापी हस्पिटल र एउटालाई चाहिँ जनरल हस्पिटलका रूपमा रूपान्तरण गर्ने भनेर अहिले ONMS सर्वे गर्दैछौँ र अरू स्वास्थ्य केन्द्रमा पनि डक्टरको दरबन्दी रहने गरी केहीमा त्यो पनि प्रयास गर्दैछौँ। हाम्रा स्वास्थ्य अहिले सी ग्रेडको ल्याब पनि स्थापना गर्दैछौँ एउटा। त्यसरी स्वास्थ्यका बारेमा पनि हामी चिन्तित र गम्भीर छौँ। मानिसलाई लाग्छ सहरी क्षेत्रमा पनि गरिबी हुन्छ र अनि निशुल्क औषध दिनुपर्छ र ग्रामीण क्षेत्रमा मात्रै यो भन्ने खालको मान्छेको सोच छ। एउटा कुरा तपाईँहरूको यो लोकप्रिय मिडिया मार्फत मैले के अनुरोध गर्न चाहन्छु भने ग्रामीण क्षेत्रभन्दा गरिबी सहरी क्षेत्रमा हुन्छ। यहाँ श्रमिक वर्ग हुन्छन्, दैनिक रूपमा काम गरेर खाने वर्ग हुन्छन्, उहाँहरूलाई झन् गाउँमा भन्दा सहरमा बढी ठूलो समस्या छ। स्वास्थ्यको बारेमा झन् एउटा चुनौती छ। त्यस कारणले सहरी स्वास्थ्य केन्द्रहरू ग्रामीण क्षेत्रभन्दा बढी छ र सहरी क्षेत्रमा चाहिन्छ, सहरी ब्लकमा चाहिन्छ। त्यस कारणले हामीले यसको चाहिँ सबै वार्डमा यसको हामीले अभ्यास गरेको, अब एउटा वार्डमा मात्रै हाम्रो बाँकी छ, 18 वार्डमा भइसकेको छ र यसबाट कतिपय वार्डमा त दैनिक 100 मान्छेले पनि सेवा लिन आउनु छ। यो ठूलो संख्या हो र त्यहाँबाट पाउने सेवाहरू बाहेक अरू सेवाका लागि उहाँहरू प्रदेशिक हस्पिटलमा अथवा सकले निजी क्षेत्रमा जानुहुन्छ र प्रारम्भिक उपचार चाहिँ आफ्नो यो सहरी स्वास्थ्य केन्द्रबाट पाउनुहुन्छ। यसरी हामीले स्वास्थ्यका बारेमा हामीले पब्लिकलाई दिनुपर्ने, जनतालाई दिनुपर्ने जुन खालका कार्यक्रमहरू छन् ती कार्यक्रमहरू हामीले सहरी स्वास्थ्य केन्द्रबाट निरन्तर जनताको घर दैलोमा पहुँच फुनी गरी काम गर्दै
2: यो विद्यालय नर्सको कुरालाई अलिकति जोडाउन, बुटोल उपमहानगरपालिका र विद्यालय नर्स कसरी जोडिन्छ?
1: अब हामी कहाँ धेरै ठूलो संख्यामा विद्यार्थी भएका विद्यालय पनि छन्, ठिक मिडिल खालको पनि छ। अब आधारभूत विद्यालयहरूमा पनि कतिपयमा हामी आउँदा 35-40 विद्यार्थी भएकामा अहिले 300 पुगेको पनि एउटा रेकर्ड छ। त्यस कारणले विद्यालय तहमा अब विभिन्न गर्मीको समयमा विद्यार्थीहरूलाई कति कठिन अवस्था पनि हुन्छ, हुन्छ जाडो महिनामा। स्वास्थ्य भनेको त अब यो महिना मात्रै भन्ने कुरा पनि हुँदैन, मौसम अनुसारका समस्या पनि हुन्छन्, अरू प्रतिकूल खालका स्वास्थ्यका समस्याहरू पनि हुन्छन्। त्यस कारणले स्वास्थ्यको बारेमा विद्यालय तहमा विशेष गरी बाल बालिकाहरूलाई अझै भन्ने भने युवतीहरूलाई जुन स्वास्थ्यको समस्या किशोरीहरूलाई जुन आउँछ त्यसैलाई भन्न सक्ने अवस्था पनि रहँदैन कहिलेकाहीँ. यो कारणले हामीले विद्यालयमा कम्तीमा पनि एक विद्यालय एक स्वास्थ्य कर्मी सम्भव भए नर्स नभए स्वास्थ्य कर्मी सम्भव भए पनि हुने थियो भनेर हामीले प्रयास गरेका छौँ. कतिपय विद्यालयमा नर्सको दरबन्दी राखेर हामीले अहिले सुरु गरेका छौँ केही वर्षदेखि भने अब कतिपय विद्यालयमा अरू स्वास्थ्य कर्मी पठाएर पनि विद्यालय तहमा स्वास्थ्यको सेवा प्रारम्भिक सेवा पाउन सक्ने वातावरण निर्माण गर्दैछौँ. यो अत्यन्त आवश्यक पनि हो. स्वास्थ्यका बारेमा खेलकुदका बारेमा र साङ्गीतिक कार्यक्रमका बारेमा विद्यालय तहमै स्वास्थ्यको पनि एकजना दरबन्दी चाहिन्छ, साङ्गीतिक कार्यक्रमको पनि एउटा दरबन्दी चाहिन्छ र खेलकुदको पनि चाहिन्छ. यी कुरालाई हामीले दरबन्दीसँगै मिलान गरेर राख्नुपर्ने हो. शिक्षा मन्त्रालयले यसमा नयाँ ढंगले सोच्नुपर्छ र यो दरबन्दी हुने गरी नै पठाउनुपर्छ. खालि हाम्रो यो एकछिनको स्थानीय सरकारको प्रयासले मात्र यो थेक्न सक्दैन. यसको लागि संघीय सरकारले यी तीनटा कुरालाई, स्वास्थ्यको कुरालाई, खेलकुदको कुरालाई र साङ्गीतिक कार्यक्रमको कुरालाई दरबन्दीसहित नै अनिवार्य हुने गरी पठाउनुपर्छ. यो कुरा बुटवलले व्यवहारमा भोगेको कुरा हो. त्यो कुरामा हामीले केही प्रयास गरेका छौँ र यसको लागि संघीय सरकारसँग विशेष अनुरोध हामीले गर्नेछौँ.
2: हजुर, यहाँको अगुवाईमा भनौँ होइन, बा आमासँग चाहिँ नगर प्रमुख यहाँ प्रत्येक घरमा पुग्नु भएको छ होला भन्ने लाग्छ क्या. बा आमासँग चाहिँ के देख्नुहुन्छ, कस्तो खालको समस्या छ र यहाँहरू पुग्दाखेरि उहाँहरूको एक खालको भनौँ न अनुभूति, उहाँहरूले कस्तो खालको महसुस चाहिँ गर्नुहुन्छ, साँच्चै हामीले राम्रो काम गरिरहेका छौँ भन्ने कुरा.
1: समाजमा कस्तो छ नि, ज्येष्ठ नागरिकहरूप्रति समाजमा अलिकति हामी सचेत हुन र गम्भीर हुन जरुरी रहेछ. मैले मेरै घरको कुरा गर्छु. दसैँमा मेरो बुवा आमाले आफूले पाएको भत्ताबाट दसैँ खर्च चलाउनुहुन्छ. उहाँलाई त्यो भत्तासँग त्यति माया छ, सबैको त्यही हो नि. अब स्वास्थ्यका बारेमा पनि घरमा गएर राम्रो डाक्टरले बुवा तपाईँको स्वास्थ्य ठिक छ, कस्तो छ, आमा तपाईँको स्वास्थ्य कस्तो छ भनेर नानी मात्रै छानिँदाखेरि पनि उहाँहरूलाई आधा चाहिँ आराम हुँदो रहेछ. दिनभरि लाइन लागेर भेट्न नपाउने डाक्टरहरू घरमै पुगेर निशुल्क रूपमा उहाँको स्वास्थ्य सोधिदिने, उहाँलाई चेक जाँच गरिदिने र तपाईँहरूको त यो कुरा ठिकै रहेछ नि त, यति औषधले हुन्छ भनेपछि उहाँहरूमा एउटा अर्कै खालको आनन्द. हामीलाई कम्तीमा राज्यले हेर्यो, हामीलाई राज्यले खोज्यो भन्ने उहाँहरूमा एउटा मनोविज्ञानको पनि असर पर्दो रहेछ. मैले घर घर भेट्न जाँदा, म प्रत्येक स्वास्थ्य शिविरमा जान्छु, घर घर पनि भेट्न जान्छु, उहाँले जुन कुरा प्रस्तुत गर्नुहुन्छ कहिलेकाहीँ आँखै रसाएर आउँछन्. कति ठूलो पीडाहरू छन् स्वास्थ्यका बारेमा घरमा. अहिले हाम्रो सबै जेनेरेसन कतिपयको विदेश हुनुहुन्छ, घर सम्पत्ति होला, मेडिकलसम्म ल्याइदिने मान्छे पनि कोही छैन. यति खालका पीडाहरू समाजमा छन्। नहुने वर्गको त कुनै समस्यै छुट्टै भयो, उहाँले त स्वास्थ्यमा पहुँच भनेको के हो भन्ने पनि कता कता छुट्टै पीडा छ. त्यस कारणले सबै खालका समस्याहरूलाई एक रूपमा हेर्दाखेरि जुन हामीले बाबामासँग नगर प्रमुख स्वास्थ्य चेक जाँच कार्यक्रम गऱ्यौँ, यो जीवनमा सबैभन्दा पुण्यको काम हामीले सुरु गरेछौँ, अत्यन्त राम्रो काम गरेछौँ भन्ने हाम्रो मनमा पनि लागेको छ र यसका लागि हाम्रो विभिन्न अरू निकायले पनि जुन साझेदारी गर्ने, सहजीकरण गर्ने, सहभागिता जनाउने जुन एउटा बुटोलमा भएको छ त्यसले फेरि हामीलाई पनि हौसला मिलेको छ. हामीले त सुरु गरेका थियौँ, अरूले हामीलाई पनि किन यसमा नमिसाउने भनेर धेरै डाक्टर साहबहरू निशुल्क रूपमा घर घर गइदिने, धेरै चाहिँ मेडिकलहरूले, धेरै औषधि उत्पादक संघहरूले चाहिँ यसमा हाम्रो पनि त औषधि हामीले निशुल्क गर्छौँ नि भन्ने, ल्याबहरूले हामीले निशुल्क सेवा गर्छौँ भन्ने, यो सामाजिक दायित्व हाम्रो पनि हो भनेर जुन व्यावसायिक क्षेत्रका साथीहरूको एउटा अपनत्व बुटुलप्रति भएको छ यसले पनि फेरि हामीलाई बल पुगेको छ. निजी सरकारी अस्पतालहरू सबै यसमा सहभागी हुनुभएको छ. एक खालले भने नि बाबामासँग नगर प्रमुख बुटुलभरिकै साझा अभियान भएको छ र ज्येष्ठ नागरिकहरू यो कार्यक्रमबाट अवश्य पनि केही न केही मात्रामा भए पनि उहाँहरूलाई मनभित्र बुटुल उपमहानगरपालिकाले हामीलाई सम्झने काम गर्यो भनेर उहाँहरूलाई सन्तुष्टि मिलेको छ.
2: हजुर, जस्तो यहाँहरू चाहिँ ज्येष्ठ नागरिकसँग पुगिरहँदाखेरि मैले त्यही कुरालाई नै जोड्न चाहन्छु, गम्भीर प्रकारका समस्याहरू पनि अब ज्येष्ठ नागरिकमा होइन स्वत अवश्य पनि अब समयले पनि र अहिलेको यो परिस्थितिले पनि देखिन्छ होला. त्यो अवस्थामा चाहिँ के हुन्छ, कसरी गर्नुहुन्छ, खास बजेट चाहिँ हामीले कति छुट्याउँछौँ यसको लागि पनि त्यो पनि अलिकति जोडिनुहोस् न.
1: यो के हुन्छ भने हामीले एउटा सामान्य खालको जुन ट्रिटमेन्ट छ फिल्डमा गर्दा हुनसक्ने ट्रिटमेन्ट हामी गर्छौँ,
2: प्रारम्भ
1: तर तर जति जटिल खालका समस्याहरू हुन्छन् त्यसलाई हामीले प्रत्यक्ष हस्पिटलमा सिफारिस गरेर पठाउँछौँ र त्यहाँ पनि सिफारिसका कारणले उहाँहरूको काम पनि छिटो हुन्छ र चाँडै नै उहाँहरूको ट्रिटमेन्ट पनि हुन्छ र औषधिमा पनि अरू कुरामा पनि अलिक केही न्यून हुन्छ र अरू निजी क्षेत्रका जाँदाखेरि पनि कतिपय छुटहरू दिने उहाँहरूलाई सहयोग गर्ने डक्टरहरूले पनि त्यो गर्नुहुन्छ अथवा निजी संस्थाहरूले पनि यतिजना हामीले निशुल्क गर्छौँ भनेर पनि गर्नुहुन्छ त्यस कारण यो फिल्डमा जाँदाखेरि त्यहाँको फिल्डको अवस्था हेरेर धेरै मात्रामा भए पनि रातको काम हुन्छ तर केही जटिल खालका सक्दै नसकिने खालका कुराहरू हुन्छन् त्यसको लागि हामीले जे जे जहाँबाट गर्न सकिन्छ त्यसको लागि पनि प्रयास गर्छौँ।
2: वार्षिक रूपमा होइन यहाँहरू जे जसरी हिँड्नुहुन्छ कति जति बा आमासँग चाहिँ भेट्नुहुन्छ एक वर्षमा छ
1: वर्षको त्यही 5,055 जति हुन्छ कि जस्तो लाग्छ अब तथ्याङ्क हेर्नुपर्छ
2: 5,000 भन्दा बढी चाहिँ बा आमासँग यहाँ भेट गर्नुहुन्छ
1: दुईपटक जाँदाखेरि त्यति हामीले
2: अब यो
1: कतिपयको के छ भने यो ठुलो संख्या हुन सक्थ्यो कतिपयले अब यो स्थानीय सरकारले दिने सेवा सुविधा भनेको अलिक
2: विश्वास
1: नसक्ने होइन नसक्ने वर्गले पाउन् हामी सक्नेले किन जाने हामी निजी क्षेत्रमा हस्पिटलमा जानेहरूले किन त्यो चाहिँ उपयोग गरिदिने अरूले पाउन् भन्ने खालको पनि बुटोलमा एउटा अभ्यास देखिएको छ त्यस कारणले पनि जसले पाउनुपर्ने त्यो संख्या हुन्छ जसले हामी निजी क्षेत्रमा जान सक्छौँ यो नगरपालिकाको किन खर्च गरिदिने यो त अरूले पाउन्न भन्ने खालको जसको चाहिँ सदा सहायता छ उहाँहरूले फेरि आफ्नो किसिमले गर्नुहुन्छ।
2: हजुर यो भौतिक पूर्वाधारको कुरा गरौँ होइन स्वास्थ्य क्षेत्रमा चाहिँ भौतिक पूर्वाधार कति आवश्यक छ र अहिले पछिल्लो समयमा केही बनेका छन् तर त्यहाँ जनशक्ति छैन भन्ने खालका केही वडाहरूबाट भनौँ होइन स्वास्थ्य चौकीहरूबाट चाहिँ त्यस्तो खालका कुराहरू पनि आएको छ त्यसको लागि बुटवलले चाहिँ के कसरी चाहिँ आगामी योजनाहरू चाहिँ अगाडि सारेको छ।
1: जनशक्ति नहुनु स्वाभाविकै हो किनभने यो सरकारको दरबन्दीका आधारमा 15 बेडको हस्पिटल होइन यो एडिबीले जुन कोरोनाको समयमा हस्पिटल बनाउने रकम थियो यो कुनै न कुनै पालिकामा अन्त देशभरि जहाँ पनि जान सक्थ्यो हामीले यो हस्पिटल हामीलाई बनाइदिनुहोस् हामीले जे जति सकिन्छ डक्टर राखेर हाम्रो गर्छौँ भनेको यो 15 बेडको हस्पिटलको दरबन्दीको मापदण्डमा पर्दैन यसमा हामीले जनरल खालको डक्टरहरू राखेर स्वास्थ्य केन्द्रलाई अपग्रेड गर्ने गरी लान्छौँ तर त्यसलाई हामीले 15 बेडको हस्पिटलले दिन सक्ने सुविधा दिन सकियोस् भन्ने खालको प्रयासमा रहन्छौँ।
2: अब आगामी योजनामा चाहिँ स्वास्थ्य क्षेत्रलाई चाहिँ कसरी समेट्नु भएको छ
1: स्वास्थ्य क्षेत्रको कुरा गर्दा यसका सीमाहरू असीमित छन् अब यसमा यति काम गर्छु र स्वास्थ्यको कुरा सकियो भन्ने हुँदैन अहिले सर्ने भन्दा नसर्ने रोगबाट समाज आक्रान्त छ मलाई लाग्छ मैले दैनिक 4-5 जनाको थाई बसोबासको हेर्दा दैनिक 4-5 जनाको दरले क्यान्सरको किडनी फेलको ब्रेन हेमोरेज लगायत सबैको चाहिँ दैनिक सिग्नेचर गर्नु परे आउँछ यहाँ कहिलेकाहीँ हात पनि काम नै गर्छ कति धेरै यो खालको ठुलो रोगबाट मानिसहरू ग्रसित होला समाज के खर्चले चल्ला घर सम्पत्ति पनि सकिने स्वास्थ्य पनि सकिने आफूले पनि दुःख पाउने सन्तानले पनि दुःख पाउने यस्तो चाहिँ समस्या राज्यमा छ भनेर एउटा गम्भीर चुनौती स्वास्थ्यका बारेमा भने नि तपाईँ त्यहाँ दिनभरि बसेर स्वास्थ्यका कुराहरू ठुलको तथ्याङ्क हेर्नु भने आँखाबाट आँसु आउँछ स्वास्थ्यमा यो खालको जटिलता छ यसमा हाम्रो खानपान आहार विहार जीवनशैली सुधार्नु बाहेक हामीसँग अर्को विकल्प छैन हाम्रा यी कुराले पनि हामीलाई स्वास्थ्यमा ठुलो स्वास्थ्यको चेतनाको समस्याले पनि हामीलाई ठुलो चुनौती आएको छ थपिएको छ त्यस कारणले एउटा त स्वास्थ्यको चेतनाका बारेमा अभिवृद्धि गर्ने र समाजलाई यो कुरा भयो भने यो हुन्छ भनेर हामीले पर्याप्त सूचना गर्न सक्यौँ भने स्वास्थ्यको बारेमा सुधार हुन सक्छ अर्को स्वास्थ्यको बारेमा यति नै काम गरेर स्वास्थ्यको कुरा सकियो भन्ने हुँदैन यो निरन्तर गर्दै जाने कुरा हो समय सन्दर्भले परिमार्जित पनि हुँदै जान्छ समय सन्दर्भले विभिन्न नयाँ प्रविधि पनि थपिँदै जान्छ त्यस कारणले यसका बारेमा मैले यति गऱ्यौँ अथवा हाम्रो कार्यकालमा यति गऱ्यौँ र सकियो भन्ने कुरा रहँदैन हामीले आफ्नो कार्यकालमा हामीले सम्भव भएको काम गर्ने हो पछि पछि झन् यसका जटिलता थपिँदै जानुपर्ने जाने झन् धेरै आवश्यकताहरू थपिँदै जाने दिन पनि आउन सक्छ।
2: अब यहाँ अन्त हेर्दाखेरि र यहाँ हेर्दाखेरि अन्तको बसाइ सराइ चाहिँ फरक हुन्छ होइन स्थायी रूपमा बसोबास गर्ने र त्यहीँभित्रै रमाइरहने खालको वातावरण देखिन्छ हामी छिमेकी पालिकाहरूलाई हेऱ्यौँ भने चाहिँ तर बुटुल उपमहानगरपालिकामा त्यो चाहिँ सम्भव छैन सबै क्षेत्रका व्यक्तिहरू चाहिँ यहाँ जोडिनुहुन्छ कति चुनौतीपूर्ण हो यो चाहिँ भनौँ न अब कसलाई समेट्ने अथवा भनौँ यहाँ बुटुल उपमहानगरपालिकाको मापदण्डभित्र चाहिँ के पर्छ तिनीहरूलाई समेट्ने खालको मापदण्ड चाहिँ छ कि छैन के सर?
1: यसमा हाम्रा केही समस्याहरू छन्, तर हाम्रो मापदण्ड बुटोलमा जोसुकैले पनि सिप सिक्न पाउनुहुन्छ, जोसुकैले पनि स्वास्थ्य चेक जाँच गर्न पाउनुहुन्छ। हामी बुटोल बस्नेलाई थाई बासिन्दा नभए पनि उहाँहरू आउँदा बुटोलमा भाडामा बस्नुहुन्छ, उहाँहरू आउँदा बुटोलमा बजार गुल्जार हुन्छ, उहाँहरू हिँड्दा बुटोलमा व्यवसाय चलायमान हुन्छ। त्यस कारणले बुटोल आउनेहरू सबैका लागि हामीले बुटोलवासी भनेर सोध्दछौँ। अहिले हाम्रो शिक्षामा पनि हामी निजी विद्यालयहरूमा गत साल 345 जनालाई कक्षा 11 निशुल्क पढाएका थियौँ। 10% कोटामा भने अहिले 325 निक्लिएको छ। स्वास्थ्यका लागि तपाईँले उठाउनु भएको प्रश्नमा र शिक्षाका लागि तपाईँले उठाउनु भएको प्रश्नमा त्यसको लागि बुटोलको थाई बासिन्दा नै हुनुपर्छ भन्ने छैन। अरू पालिकामा त्यहाँको थाई बासिन्दालाई बाहेक यो अधिकारबाट वञ्चित गरिन्छ, तर बुटोल उपमहानगरपालिकाले यो वञ्चित किन गर्दैन भन्दा अहिले हामी कहाँ 1,00,000 विद्यार्थी मध्ये 60,000 विद्यार्थी बाहिरको जिल्लाको हुनुहुन्छ। उहाँहरू आउनुभएका कारणले हाम्रो विद्यालय चलायमान भएको छ, उहाँहरू आउनुभएका कारणले हाम्रो बजार चलायमान भएको छ, घरबाट गएको छ, उहाँहरू आउनुभएका कारणले हाम्रो यातायात क्षेत्र चलायमान भएको छ भने जसका कारणले बुटोल चलायमान भएको छ, जसको विश्वास बुटोलको शिक्षामा छ, जसको विश्वास बुटोलको स्वास्थ्यमा छ, जसको विश्वास बुटोलप्रतिको भविष्यमा, बुटोल बस्दा बुटोलमा भोलि समृद्धि हुँदाखेरि हाम्रो भविष्य छ भनेर उहाँहरूको विश्वास बुटोलमा छ भने स्वास्थ्यको उपचार र निराशा गराएर हामीले फर्काउनु हुँदैन, सबलाई समान अधिकार बुटोलले दिनुपर्छ भन्ने हाम्रो मान्यता रहेका कारणले हामीले त्यो खालको नीति र विधि अप्नाएको हो।
2: हजुर, यति काम गर्दै गर्दाखेरि यहाँले धेरै नै होइन जति पनि आम नागरिकहरू प्रत्यक्ष जोडिनुहुन्छ, भनौँ न अब सामान्य एउटा शिक्षाबाट वञ्चित नहुनेदेखि लिएर स्वास्थ्यको पहुँच विस्तार गर्नेसम्मको यी कुराहरूलाई जोड्दै गर्दाखेरि साँच्चै आम नागरिक लाई खुसी बनाउन, सन्तुष्ट बनाउन चाहिँ, सन्तुष्टि दिन चाहिँ सकिँदो रहेछ कि रहेन रहेछ भन्ने कुरा कि यहाँले के महसुस गर्नुभयो यो 4 वर्षको दौरानमा चाहिँ यी कामहरू गर्दै गर्दाखेरि कामहरूको मूल्याङ्कन चाहिँ कति गर्न सक्यो त हामी नागरिकले भनौँ अथवा बुटोलवासीले चाहिँ?
1: एउटा त मान्छेको व्यक्तिको स्वभावले हुन्छ, म भुइँ मान्छे हो, मैले वर्गीय राजनीतिमा पनि मैले निम्न आय भएकालाई समेट्नुपर्छ, उदय व्यवसायलाई पेसामा प्रोटेक्सन गर्नुपर्छ र निम्न आय भएकालाई सामाजिकरणमा बढी ध्यान दिनुपर्छ भनेर मैले वर्गीय चरित्रमा विश्वास गर्दछु। भौगोलिक हिसाबले पनि मैले सबै भूगोललाई त्यहाँको अवस्था अनुसार सम्मान गरेर त्यसको अस्तित्व स्वीकार गरेर काम गर्नुपर्छ भन्ने मेरो विश्वास छ। हाम्रा अग्रजहरूले के कति काम गरेर यसलाई स्थापित गर्नुभयो र हाम्रो कार्यकालमा त्यसलाई अलिकति परिमार्जन र परिवर्तन गरेर हामीले के नीति बनाएर हामीले बुटोललाई आधुनिक सरकारको रूपमा रूपान्तरण गर्नका लागि हामीले के प्रयास गर्यौं, यी कुरा महत्वपूर्ण पक्ष हुन्छन्। त्यस कारणले राजनीतिक रूपमा एक पटकको जनप्रति हुँदैमा सबै हामीले गरेको र हाम्रा मात्रै कारणले सहर बनेको भन्ने अभिव्यक्तिले त्यो सहर बन्दैन, सबैको साथ पनि पाइँदैन। हामी यहाँका सबै राजनीतिक दलहरू, सबै संघ संस्थाहरू, सबै नागरिक अभियन्ता र अगुवाहरूलाई समेटेर बुटोललाई कस्तो सहर बनाउने भन्ने बारेमा पनि बारम्बार प्रयास गरिरहेका छौं। हामी माथिको नेतृत्वसँगको सहकार्य, हामीसँगका सहयात्री राजनीतिक दलका साथीहरू, सामाजिक अभियन्ताहरू र बुटोलमा रहेका सबै संघ संस्थाहरूलाई, बुटोल उपमहानगरपालिका हाम्रो पनि हो, साझा हो र सबैले बुटोल उपमहानगरपालिका मार्फतै हाम्रा कार्यक्रमहरू लान पर्दछ भन्ने खालको एउटा साझा सोच बनाउने कुरामा पनि हाम्रो प्रयास रहेको छ। त्यस कारणले बुटोललाई बनाउनका लागि हामी जनप्रतिनिधिहरू सबैसँग हातेमालो गरेर अगाडि बढ्ने कुरा एउटा पक्ष छ भने भोलिको दृष्टिकोणका लागि स्पष्ट खाका निर्माण गरेर अहिलेको बुटोल के, भोलिको गन्तव्य बुटोल के भनेर यी कुरामा हामी स्पष्ट भएर काम अगाडि बढाउनु पनि जरूरी छ। र हिजो हाम्रा अग्रज र पुर्खाले गरेका कामहरू के हुन्, त्यसको ऐतिहासिकता के हो र त्यो बुटोलले सम्झाउनु पर्ने कुराहरू के हुन्, ती कुरालाई पनि हामीले स्मरण गर्न जरूरी छ। यी सबै कुरालाई समेटेर बुटोललाई देशकै समृद्ध सहर बनाउने, आशा लाग्दो सहर बनाउने हामीले गर्न सकिने कामलाई अगाडि सार्छौं। साह्रै पपुलर हुने, चर्चामा आउने, त्यहाँ उद्देश्य बढी राख्ने र गर्नै नसकिने काम गरेर अनि भएको पनि बिगार्नेमा लाग्दैनौ। त्यस कारणले आफ्नो जे जति क्षमता छ ती कुरालाई हेरेर काम गर्ने हो। त्यस कारणले हामी कहाँनिर स्पष्ट छौँ भने हाम्रो स्रोतले जे जति भ्याउँछ त्यो एउटा पक्ष रहन्छ र हामीले पाउने जे जति रहन्छन् त्यो के कति आउन सक्छ त्यसमा अर्को पक्ष रहन्छ, ती कुरालाई आकलन गरेर मात्रै काम गर्नेछ।
2: यो पुराना योजना अब लगभग सकिएको भन्दै गर्दाखेरि नयाँ योजना अब समय पनि कम छ, फेरि होइन धेरै समय बाँकी पनि छैन, फेरि अर्कै माहौल बन्ला आफ्नो ठाउँमा छ, तर हामीले यो समयलाई हेर्दाखेरि चाहिँ कम छ समय, कस्तो खालको योजना हो यो? यति यो 5-7 महिनाभित्रै सकिने खालका योजना हुन् कि के हुन्छ?
1: अहिले पनि हाम्रो शिक्षामा अत्यन्त बढी प्रयास छ यो पटक पनि अब यही भवन जलेको छ झन्डै 11 करोडको इस्टिमेट आएको थियो अहिले हामीले 5 करोड बजेट यहाँ छुट्याएका छौँ केन्द्रबाट यसको लागि रकम आएको छैन अब हाम्रो बस पार्कलाई पनि अहिले ठ्याक्कै डबल गर्नुपर्ने छ त्यहाँको कामहरू बस पार्कमा यातायातको चापहरू बढेको छ तर हामीलाई बस पार्क साँगुरो भइसकेको छ त्यसलाई व्यवस्था गर्नु जरुरी छ मुख्य सडक अलि सडक सौन्दर्यीकरणका बजेटहरू अलि ट्राफिक लाइटहरू हामीले बनाएर त सक्यौँ तर सुधार नभएको कारणले त्यहाँ मार्किङ सडक दिएको छैन त्यो कारणले ट्राफिक लाइट बाँड्न सकिएको छैन अरू लाइटहरू पनि यस्तै समस्याहरू छन् तिनलाई सडक पुरा नहुँदासम्म अधुरो काम भएको छ अरू ट्राफिक लाइट जोड्नु छ हाइमस्ट लाइटहरू जोडेर हामीले उज्यालो बुटोल बनाएका छौँ हिजो हामी आउँदाखेरि सबै लाइटहरू 15 वर्षको लागि एग्रिमेन्ट गरिएको रहेछ।

0: छोटका भन्दा बढी बल्ब नराखिएको अनि बुटोल त अँध्यारो सहर जस्तो भएको रहेछ अनि हामी त्यो लाइटहरू जडानका काममा लाग्यौँ। कतिपय कामहरू अहिले गरिने कामहरू यिनै कामहरू छन्, जस्तो बुटोल नुवाकोट सडक निर्माण गर्ने पैदल मार्ग र त्यसलाई साइकल लेनसम्म गराउन सकेर विभिन्न खालका निर्माणहरू गर्न सकियो भने त्यसमा एउटा पर्यटकीय क्षेत्रको सम्भावना ठूलो छ। जितगढी क्षेत्रलाई जोडेर पनि त्यहाँ आरती केन्द्र निर्माण गर्ने र त्यहाँ पर्यटकीय क्षेत्र निर्माण गर्ने कुरा एउटा त्यो कार्यक्रम राखेका छौं। त्यस कारणले हिजो बुटोल ट्रेड व्यापारको बुटोल थियो, यातायातको बुटोल थियो, उद्योगको बुटोल थियो, अहिले बुटोल शिक्षा र स्वास्थ्यको बुटोल छ, भोलिको बुटोल धार्मिक पर्यटकीय शहरको रूपमा रूपान्तरण हुँदै जानुपर्ने अवस्था छ। यी कुराको लागि के पूर्वाधार अहिले गर्ने र के पूर्वाधारहरू विस्तारै गर्दै जाने त्यो नीतिगत पर्ने कामहरू हामीले गर्दै जानु जरूरी छ। त्यस कारणले कतिपय कामहरू अहिले शुरू गर्ने हुन्छन्, कति कामहरू पछिसम्मका लागि हुन्छन्। हामीले झन्डै 50 भन्दा बढी ठूल्ठूला शीर्षकहरू अहिलेको बजेट पुस्तिकामा पछिका लागि गर्ने गरी र राष्ट्रिय महत्वका कार्यक्रमहरू राखेका छौं। झन्डै 40 अरब भन्दा बढीका योजनाहरू त्यसमा रहेका छन्। त्यस कारणले कार्यक्रमहरू हाम्रो स्रोतले भ्याउने एउटा छन्, अर्को महत्वाकांक्षी बुटोललाई नभई नहुने र त्यसकै कारणले बुटोलको भोलि गरिमा बढ्ने, आर्थिक आय आर्जन हुने, राजस्व थपिँदै जाने कार्यक्रमहरू धेरै छन्। बुटोलले राजस्वको बारेमा जे जति रकम बाहिरबाट हामीले ऋण अनुदान लिएर हुन्छ अथवा बजेट पारेर हुन्छ गर्न सकिने कामबाट बुटुलको लागि विभिन्न महत्वाकांक्षी कार्यक्रमहरू गर्न सक्यो भने बुटुलकै आमदानीबाट बुटुल चल्न सक्ने अवस्था छ। तर ती कुराहरूको लागि ठूल्ठूलो बजेट हामीसँग छैनन् र अहिले तत्कालै त्यसको लागि धेरै सल्लाह नगरिकन ठूलो ऋण लिएर काम गर्ने अवस्था पनि छैन। त्यस कारणले हामीले पर्खेर बसेका छौँ ती योजनालाई भने हामीले सक्ने योजना हाम्रो तहबाट गरिराखेका छौँ। आमदा स्थलमा नर्सिङदेखि लिएर एचई फार्मेसी लगायतका विषयहरू थप गरेका छौँ। स्वास्थ्यलाई पनि प्रोटेक्सन गरेका छौँ। हाम्रो 18 शहरी स्वास्थ्य केन्द्रबाट 98 प्रकारका औषधिहरू निशुल्क वितरण गर्ने कार्यक्रम राखेका छौँ र हरेक नागरिकलाई ज्येष्ठ नागरिकहरूलाई घर घरमा गएर स्वास्थ्य चेक जाँच गर्ने, वर्षमा 2 पटक ल्याब टेस्ट गर्ने निशुल्क यी कार्यक्रम राखेर ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यसँग बुटुल उपमहानगरपालिका तपाईँहरूको बारेमा धेरै जिम्मेवारी लिन्छ भनेर त्यो बारेमा पनि हामीले कार्यक्रम राखेका छौँ। यस्तै गरी हामीले महिलाहरूको लागि स्तनपाठी गरी क्यान्सरको स्क्यानिङ, बालबालिकाको लागि बुटुलमा जन्मदै गर्दाखेरि भत्ताको व्यवस्था, यी धेरै कुराहरू स्वास्थ्यसँग जोडेर हामीले कार्यक्रमहरू सञ्चालित गरेका छौँ।
1: बालबालिकाको भत्ता भन्न खोज्नु भएको छ,
0: बुटुलमा जन्मने बालबालिकालाई पहिला हामीले केही पोषण भत्ताको व्यवस्था गरेका छौँ जन्मने अवस्थाको लागि। त्यस कारणले बुटुल उपमहानगरपालिकाले शिक्षाको बारेमा, स्वास्थ्यको बारेमा, सिपसहितको बुटुलको बारेमा र बुटुललाई यो गरिखाने वर्ग निर्माण गर्ने र सबैका हातमा केही न केही सिप होस् र कुनै न कुनै रोजगारसँग सबै जोडिन सकिन् भन्ने खालको प्रयास र अभ्यासका लागि बुटुल उपमहानगरपालिका लागिरहेको छ। त्यस कारणले हिजो बुटुल ट्रेड व्यापारको बुटोल थियो, यातायातको बुटोल थियो, उद्योगको बुटोल थियो, अहिले बुटोल शिक्षा र स्वास्थ्यको बुटोल छ।
1: हामीले यतिन्जेलसम्म सुन्यौं बुटुल उपमहानगरपालिका बस्न योग्य शहरका रूपमा अगाडि बढ़िरहँदा स्वास्थ्यमा बुटुलको चुनौती सम्भावना सँगै भएका प्रगति बारे बुटुल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसँग गरिएको कुराकानी। यो कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको स्टुडियोको नम्बर 071562012 डायल गरेर र बुटुल उपमहानगरपालिकाको कार्यालय 19 वडा तथा बुटुल उपमहानगरपालिकाका स्वास्थ्य चौकीहरूमा पनि जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँमा पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो, तपाईँलाई धेरै धन्यवाद छ। आजलाई भने कार्यक्रम स्वास्थ्यमा बुटोलबाट अर्को कार्यक्रमका लागि प्रविधिका सविता ढकालसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल
3: रेडियो लुम्बिनी 96.8 MHz

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Marga Kanti OPC Cement. Deşko Cement.
1: VPN Net. Tapaiko afnai sthaniya ISP bharparda internet sathi. अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा

0: श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छूट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, बीबीएन नेट सम्पर्क प्रधान कार्यालय बुटवल नौ, फोन 071438346, 071438014, 071438016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
1: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर, फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए, बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857021757 र 9842962228।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806236111 र 9806211354।
6: सौजी क्युआर भयो है?
7: ए, बोक्नुस् त, मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
9: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर्स, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
10: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
11: के हुनु? नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दैछौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाउ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: स्वास्थ्यमा बुटवल,
18: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
17: असल अभ्यासदेखि नीतिका कुरा,
18: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
17: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
18: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
17: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
14: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
14: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: विश्वास गर्नु। वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 98023 64 460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
13: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न
13: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाएपछि के
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
13: बुझेँ।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
13: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
19: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यति जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: VPN नेट, तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071438346, 071438014, 071438016। बुवा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
10: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अव्वल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर, फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
11: होइन पुर्खे बा, किन के
12: भएर
11: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसुति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
12: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल, त्रिरोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071562744, 562744745।
13: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
14: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
15: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
16: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
14: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
17: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
18: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
19: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
20: Thank you.

0: बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्।
1: ए धन्त धन्त।
2: होइन के भयो बाबु?
3: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
2: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
8: यति बेला बिहानको 9 बज्यो।
9: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, शान्तिको आवाज।
10: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
11: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
12: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
10: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
13: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
14: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
13: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
10: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामा।

0: सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
13: 98-570-21-835।
14: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: स्वास्थ्यमा बटवल,
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ,
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्खा दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने छ, के भयो
3: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
3: हुन्छ,
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
6: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
8: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौ। आफ्नो घर वरिपरि झाडी नराखौ र सधैँ वातावरण सफा राखौ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: पिसो शान्तिको मोहन लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ए दाई ए दाई पख्नुहोस् त पख्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे ओका व्यवस्था ना करा जाए। सलाई लाइटर लईकी बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और ओकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले

0: पशुपन्छीका मासु खाँदा ती औषधिले बिस्तारै बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशुपन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
6: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
7: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071-542-6999।
10: सौजी क्युआर भयो है,
11: भन्नुहोस् त, मेसेज आएको छैन।
12: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026-37111 र 98026-21354।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: ओइसो आमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र? मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: स्वास्थ्यमा बटुवल।
10: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
9: असल अभ्यासदेखि नीतिका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
11: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिना सम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिना पछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला भयो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: विश्व शान्तिको मुहान हो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्छ गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
16: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
18: किन झोक्राउनु भन्छ काका?
19: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
18: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
19: ए, बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो।
20: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-96-228।
21: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मर्छु म
1: हैन पुर्खे बा किन के भयो र
0: बाह्र चौरास घुमे खैया खम्बी के गराउन
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खे बा फेरि दौडिँदै कता हो
0: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब कहाँ घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
4: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
3: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
5: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि सिविङ नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर
7: पिकेछन्
1: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
8: सौजी क्युआर भए
9: ए भन्नुहोस् त मेसेज आएको छैन
10: घरी एसएमएस आएन

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: शान्तिको आवाज रेडियो लुम्बिनी

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दै छौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
17: हेलो
18: हेलो बहिनी, सन्चै छौ?
17: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
18: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
18: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
18: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
18: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
18: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
17: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो,
14: यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
20: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
14: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: खै, जन्म दर्ता दिनुहोस् त।
24: जन्म दर्ता गरेको छैन नि म्याडम।
23: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
24: हो र, मलाई त थाहा नै थिएन म्याडम।
23: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
24: ए, पहिला कसैले भनेनन्?
25: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
22: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
22: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
22: अब सुन्नुहोस् पुरा समाचार।
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
22: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
14: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
22: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
14: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
22: मध्यपान र धूम्रपान सेवन नगरौं,
14: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
22: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
22: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
22: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
26: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
27: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
26: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
27: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
26: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
27: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
26: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
27: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
26: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
28: अनुरोध, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
29: साउजी क्युआर भए
30: बगाउनुहोस् त, मेसेज आएको छैन।
31: घरि एसएमएस आएन, घरि पेमेन्ट आएको छैन, किन साउजीको फोनमा फोन पे बिजी।
0: यति बेला मध्याह्नको 12 बज्यो।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटे कोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागढुङ्गा र मलेको बजार नजिकैको सड़क खण्ड भाँचियो। अरनीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्ष द्वन्दमा 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट, बूढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ। त्यसैले यी क्षेत्रको खोला, नदी किनार र आसपासको क्षेत्रमा सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ। साथै बाढ़ी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने भएको छ। आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसै गरी आज काठमाडौँ उपत्यका लगायत 32 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। काठमाडौँ उपत्यका सहित धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङका साथै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। नागढुङ्गा नौबिसे सड़क खण्ड र मलेखो बजार नजिकैको सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा र मलेखो बजार नजिकै परेवा भीरमा सड़क भाँसिएको धादिङ प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार सड़क भाँसिएपछि यो सड़क खण्डको विभिन्न ठाउँमा गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएका छन्। सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्र यो रूटमा चल्न दिइएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण अरण को राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सड़क अवरूद्ध भएको छ। वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। सड़क विभागका अनुसार अवरूद्ध सड़क पुनः सञ्चालन गर्नका लागि सड़क डिभिजन कार्यालय चरीकोटले मरमत तथा सरसफाईको कार्य गरिरहेको छ। सड़कमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मरमत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ। रसुवाको भोटे कोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसै गरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1000

0: नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको हो। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द, सुनको भाव आज तोलामै 8,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम, नागढुंगा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँसियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित केसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढ़ी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवा

भोटेको सीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँ घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढ़े पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4,580 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयंक यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोड़े। त्यसअघि मयंक यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए। तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यू प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले 1 विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुंगा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँसियो। अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्द्वका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

Trinke, trinke, trinke.

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवाल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर, फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
7: ए बुढा, हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त
9: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
9: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
11: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
12: सौजी क्यूआर भयो है?
13: ए, बोक्नुस् त, मेसेज आएको छैन।
14: घरी एसएमएस आएन।

0: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: दादा दादा हमार छुट्टी 5 दिन पासे मिलना हुई गिल
2: छुट्टी के
1: हाँ
2: गरिमा मोर छुट्टी मिल गिल मैं 5 दिन पासे कराई छु
3: छुट्टी के
2: हाँ

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806121354।
3: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
9: हाम्रा सेवाहरू:
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
12: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
13: हाम्रा सेवाहरू:
12: जनरल फिजिसियन,
13: स्त्री तथा प्रसुति,
12: बाल रोग,
13: छाला तथा यौन रोग,
12: हाड जोड्ने नसा तथा बाथ रोग,
13: टाउको तथा मनोरोग,
12: नाक कान घाँटी,
13: जनरल सर्जरी,
12: भिडियो एक्सरे,
13: डिजिटल एक्सरे,
12: ईसीजी,
13: डेन्टल तथा प्याथोलोजी,
12: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
14: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
0: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
16: 9857021-835।
17: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
18: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
17: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
20: माछा मासु अन्डा मिठो सबैभन्दा,
21: अनि फलफुल र सागपात
16: बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ।
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: हेलो
23: हेलो बहिनी, सन्चै छौ?
22: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
23: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
22: अनि हुलाकमा पो जानु?
23: हो नि, हुलाकमा जाऊ न।
22: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
23: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
22: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
23: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
22: ए, सहरमा मात्र होला नि?
23: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
22: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: नमस्कार स्वयंसेविका दिदी।
26: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
27: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
26: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
25: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
26: हो त,
27: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
26: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि निकेका कुरा,
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: यति बेला दिउँसो

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नया भाका गीत संगीत मार्फत अब कार्यक्रम सुसेनीमा
1: रेडियो लुम्बिनी 96.8 MHz बाट
2: हरेक हप्ता को आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपाने को साथ मा
0: कार्यक्रम सुसेली
2: सुसेली का लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इंडस्ट्रीज पर्दा का पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दा को सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिंग स्टील क्याप लगायत सम्पूर्ण सामग्री का लागि सम्झनुहोस् पूजा प्लास्टिक इंडस्ट्रीज लाई अध्यक्ष तिल प्रसाद भट्टराई फोन 98-2567 र लोकनाथ भट्टराई फोन 98-570-3358 पूजा प्लास्टिक इंडस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट हेर्न र सुन्न सकिन्छ। आज हामी बुधबारी व्यवसायमा रमाइलो गर्नका लागि आज प्रविधिमा र क्यामेरामा प्रशान्तजी एक्लै हुनुहुन्छ भने म तपाईँको लोकसयात्री प्रकाश न्यौपाने यति बेला हामी दुईजनाले रमाइलो गराउनुपर्छ भनेर बुधबारी व्यवसायलाई छुट्टै तरिकाबाट अब रमाइलो गराउनुपर्छ भनेर हामी जुटिसकेका छौं।

लुम्बिनीको तर्फबाट हामीले हार्दिक श्रद्धांजलि भन्न चाहन्छौ भने जति पनि घाइते हुनुभएको छ सबैलाई शीघ्र स्वास्थ्य लाभको कामनासँगै जति पनि भेटिनु भएको छैन सकुशल रूपमा भेटियोन् पशुपतिनाथसँग हामी कामना गर्दै कार्यक्रम सुशेलीमा विभिन्न किसिमका तीजका भाकाहरूसँगै तपाईँलाई रमाइलो गराउनका लागि आज आइतबारी बसाईमा हामी जुटेका छौं। प्रशान्तजी एक्लै हुनुहुन्छ, खै प्राविधिक मित्रलाई माइत पठाउनु भयो अथवा कता पठाउनु भयो, आज एक्लै हुनुहुन्छ। जे होस् रमाइलो चाहिँ हामीले जसरी हुन्छ अब मनलाई पीड़ा भुलाउनका लागि पनि रमाइलो गर्नुपर्छ, त्यसैले पनि बुधबारी बसाईमा तपाईँलाई पनि जोड़िनका लागि 0175625012 बाटो भएर आउनुहोस्। राहत कसरी पठाउनु भयो अथवा राहत कसरी पठाउन सकिन्छ, कसरी संकलन गर्नुभएको छ, ती कुरामा पनि हामी कुराकानी गरौंला। कला संस्कृतिको जगेना गर्नका लागि रमाइलो नगरिकन होइन एउटा भेटघाटको कार्यक्रमसँगै यो तीजलाई पनि हामी पठाउनु पर्नेछ। त्यसैले पनि फोन सम्पर्क गर्नका लागि यति बेला म 0175625012 बाटो तपाईँलाई खुल्ला गरेको छु र फेसबुक पेजमा आउनका लागि रेडियो लुम्बिनी मणिग्राम नेपालीमा सर्च गर्नुहोला। अहिलेलाई पनि ढोका उगार्न चाहन्छु। तीज आयो जाउन बाबु, दिदी लिनलाई खुट्टैमा ढोक गरे भेट्दा भेनालाई, पुरूषोत्तम नेउपानेर साथीहरूको आवाजमा रहेको रमाइलो भाकाले दैलो उगार्दैछौ, स्वीकार्नुहोला।

आहा, हजुरले नै पठाइदिनु छुट्टी दिएर दिदी पनि आउनुभयो पानी लिएर। कति रमाइलो मौलिक भाका भनेको यही भाका हो, पुरुषोत्तम न्यौपानेर साथीहरूको आवाजमा रहेको यो रमाइलो तिजा आयो। जाउन बाबु दिदी निनालाई खुट्टैमा भेट गरे, भेट्दा भेनालाई अथवा यी संस्कार संस्कृति मौलिकपन बोकेका यस्ता भाकाहरू चाहिँ हामीले कार्यक्रम सुशीलीमा पस्कनी गर्छौ। पक्कै पनि यो भाकाले हामी बुधबारी बसाईलाई दैलो उघारेका छौं, कता हुनुहुन्छ। पक्कै पनि धेरै जतिले पनि रेडियो सुन्नु भएको छ, धेरै ठाउँ ठाउँबाट संघ संस्थाहरूबाट चाहिँ राहत बोकेर चाहिँ भोटेकोशीको जुन घटना भएको छ त्यतातिर पनि लाग्नु भएको छ। सबैले कोही उही पुगेर राहत बाँड्नु भएको छ, कोहीले चाहिँ राहत प्रधानमन्त्री कोषमा हाल्नु भएको छ, कसैले चामल दिनुभएको छ, कसैले मन दिनुभएको छ, कसैले धन दिनुभएको छ। नेपाली जहाँ दुःख पर्छ त्यहाँ नेपाली एउटा साङ्लो हुन्छ अथवा एउटा एक मुठी बनेर लाग्छ भन्ने कुरा चाहिँ पक्कै पनि सबै नेपालीहरू मिलेर यसको सामना गर्नुपर्छ। नजिकिँदै छन् पर्वहरू, त्यो गाउँ ठाउँमा कुनै गाउँ छैन, कसैको लास छैन, कसैको सास छैन, लास र सास पनि अझै भेटिएको छैन। कतिपय धेरै परिवार गुमाउनु भएको छ, एकजना मात्रै बाँच्नु भएको छ। त्यो जस्तो पीड़ा ठूलो यो इतिहासमा हाम्रो देशलाई परेको पीड़ा हो, त्यो जस्तो ठूलो पीड़ा परेको थिएन। वास्तवमै यस्ता घटनाहरू घट्नु दुर्भाग्य हो, देशले निकै ठूल्ठूला यस्ता घटनाहरू भोग्दै आएको छ। यी घटनालाई सामना गर्नका लागि हामी एकै ठाउँमा उभिनुपर्छ। कसैले पनि अझै पनि राहत दिनुभएको छैन भने अथवा मन छ भने विभिन्न किसिमका तपाईँलाई राहतको जुन क्यूआरहरू हालिएको छ प्रधानमन्त्री कोषमा हामीले धेरै त्यसैमा राखेका छौं। धेरैले अझै पनि उठाउँदै हुनुहुन्छ, आफै जाँदै हुनुहुन्छ अथवा दिँदै हुनुहुन्छ, जसरी उठेको छ यो राहत जो पीड़ित पक्षमा पुगोस् हामी पनि यही कामना गर्न चाहन्छौं। तिनी भोकै मर्न नपरोस् नेपाली जनताहरू हामी पनि यही भन्न चाहन्छौं। त्यसैले पनि कार्यक्रम सुशीलीसँगै रहेर हामीले यी कुराहरूलाई पनि तपाईँको जानकारी गराउँदै यति बेला धर्मराज ढकालले हामीलाई दुबईबाट म्यासेज गर्नुभएको छ। नमस्ते, शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज समीक्षा अधिकारीको केटी हो जिन्दगी यति हो बोलको गीत बजाइदिनुहोस् ल। यस गीत मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउने सुर्खेतकी मीडिया प्रेमी बहिनी गीता भण्डारीलाई जन्मदिनको शुभकामना। सबैमा शुभ दिन मिठो सम्झना भनेर आफूलाई यति बेला चाहिँ म्यासेज लेखेर पठाउनु भएको छ धर्मराजजीले। दुबईबाट झापा बिरतामोड घर भइकन पनि तपाईँको आफ्नो आफन्त अथवा मीडिया प्रेमी बहिनी गीता भण्डारीलाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। तपाईँको रोजाईको भाका हामी बजाउनेछौ धर्मराजजी। पक्कै पनि यो कला संस्कृतिको जगेना गर्नुपर्छ, जगेना गर्नका लागि मौलिक गीतहरू वास्तवमा इतिहासहरूमा जस्तै हामीले जुन गीतले ढोका उगारेका थियौं, काँक्राका कुराहरू छन् त्यहाँ, पानी पँधेरीमा गएका कुराहरू छन् त्यहाँ, संस्कार संस्कृतिका कुरा छन् त्यहाँ, आमाले बुहारीलाई पठाउने अथवा सम्मान गरेका कुरा छन्, बुहारीले आमासँग भाका माग्नुपर्छ भन्ने कुराहरू छन्, जुन सीमा भन्दा बाहिर चाहिँ पहिला अलिकति महिला दिदीबहिनीहरू पनि जानुहुन्थे र अहिले चाहिँ यो अलिकति जिद्दीपना चाहिँ भएकै हो कि जस्तो हामीलाई पनि आभास भएको छ। पक्कै पनि सासूले एउटा चाहिँ माइत पठाउनुपर्छ होइन, तीज पर्वहरूमा त्यहाँ जानुपर्छ, माइत गएर भेटघाट हुनुपर्छ, उहाँ दिदीबहिनीहरूसँग आफ्ना आफन्तजनसँग भेट हुनुपर्छ, भाका दिनुहुन्थ्यो होइन। एउटा गीतै पनि छ, पञ्चमीको भोलिपल्ट आइज के जाति हो भनेर पनि पहिला पहिलाकाले गीत गाउँथे होइन। त्यसरी पनि प्रशान्तजी पनि मुस्कुराउनु भएको छ। पक्कै पनि यस्ता भाकाहरू दिएर माइत जाने चलन थियो, एउटा सीमा थियो होइन, यो संस्कार संस्कृति आफूभन्दा माथिल्लोलाई चाहिँ मान्ने चलन थियो, ती चलनहरूबाट पनि हामी वञ्चित नहुनका लागि पनि हामी पनि अनुरोध गर्न चाहन्छौ, किनभने त्यसले संस्कार एउटा नियममा बस्ने कुरा पनि हो। धेरै महिला दिदीबहिनीहरू पीड़ित हुनुहुन्थ्यो होला, वास्तवमै धेरै पीड़ामा बस्नु भएको थियो होला, तर त्यो सीमा पनि राम्रो थियो, त्यो भाका, त्यो चलन, त्यो चल्तीले पनि हामीलाई रमाइलो गराउँथ्यो। चौपारीमा बसेर यस्ता किसिमका भाकाहरू हामीले पनि गाउने भनेका थियौं प्रेमनगर चौपारीमा, तर यही विडम्बना हामीलाई रमाइलो गर्ने मन भएन र त्यो कार्यक्रम हामीले पनि स्थगित गरेका छौं। वडा नम्बर 1, 5 र 9 को संयुक्त आयोजनामा रेडियो लुम्बिनीको सहकार्यमा, ध्रुवताराको पनि सहकार्यमा हामीले चाहिँ त्यहाँ कार्यक्रम गर्ने भनेका थियौं, तर विडम्बना कार्यक्रम गर्न सकेनौं, त्यसमा क्षमा प्रार्थी छौं। पक्कै पनि कार्यक्रम सुशीलीमा सहभागी हुन चाहनुहुन्छ भने 0175625012 को बाटो भएर आउनका लागि र बुधबारी व्यवसायलाई अलिकति रमाइलो पनि गराउनुपर्छ, धेरै कुराहरू बिर्सनका लागि केही रमाइलाहरू पनि लिनुपर्छ। अब के गर्ने, नहुनु भइसक्यो र पनि त्यसलाई पीड़ा भुलाउनका लागि पनि तीजका भाकाहरूसँगै केही रमाइलो पनि हामी गर्नुपर्छ। कार्यक्रम सुशीलीमा रहेर भलाकुसारी गर्नका लागि आउनुहोस्, फेसबुक पेजमा पनि म्यासेज पठाउनुहोस्,
सक्नुहुन्छ। यदि फोन गर्न सक्नु भएन भने रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुहोला। अहिलेलाई भने धनराज ढकालको रोजाईमा रहेको पक्कै पनि समीक्षा अधिकारीको केटी हो जिन्दगी यति हो यो भाका तपाईँका लागि स्वीकार्नुहोला।

आहा केटियो जिन्दगी यतियो धर्मराज ढकालको रोजाइमा रहेको समीक्षा अधिकारीको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीली सँगै रहेर हामीलाई प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इण्डस्ट्रीज मधौलिया चोक अथवा तिलोत्तमा 15 मधौलिया चोकबाट पूर्वपट्टि जहाँ तपाईँले झ्याल फिटिङ गर्दा जुन पर्दा अथवा झ्यालमा पर्दा फिट गर्दा तपाईँलाई आवश्यक पर्ने सम्पूर्ण प्लास्टिकका सामानहरू चाहिँ त्यहाँ उद्योगमा उपलब्ध हुन्छ। पक्कै पनि त्यो उद्योगलाई पनि तपाईँले सम्झनका लागि म अनुरोध गर्न चाहन्छु। त्यो उद्योगमा एकचोटि तपाईँ भिजिट गर्नका लागि पनि अनुरोध गर्न चाहन्छु र जति पनि खुद्रा व्यापारीहरू हुनुहुन्छ जसले पर्दाका डण्डीहरू अथवा पर्दा लगाउने सामानहरू बेच्नुहुन्छ त्यो उद्योगसँग ल्याउनुभयो भने तपाईँले केही सहुलियतमा पनि तिलप्रसाद भट्टराई लोकनाथ भट्टराईले सञ्चालन गरेको जुन उद्योग छ त्यो उद्योगले तपाईँलाई चाहिँ उपलब्ध गराउनेछ। त्यसमा भिजिट गर्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। कार्यक्रम सुशीलीलाई प्रायोजन गर्नुभएकोमा तिलप्रसाद भट्टराई लोकनाथ भट्टराईजीलाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। जुन उद्योग पूजा प्लास्टिक इण्डस्ट्रीज जहाँ तिलोत्तमा 15 मधौलिया चोकबाट केही मिटर पूर्व जानुभयो भने तपाईँ त्यहाँ भेटाउन सक्नुहुन्छ। हामी हार्दिक आभार व्यक्त पनि गर्न चाहन्छौ। बुधबार बसायो प्रशान्तजीले क्यामेरा र प्रविधि दुइटै हेर्नु भएको छ। आज प्राविधिक मित्र पनि आफै हुनुहुन्छ, आज क्यामेरा पनि आफै चलाउनु भएको छ र म तपाईँको लोकसेवात्री प्रकाश न्यौपाने यति बेला तपाईँसँगै भलाकुसारी गर्न तपाईँका मेसेजहरू पढ्न तपाईँसँग दुःख सुख साटासाट गर्नका लागि यति बेला म उपस्थित भएको छु। कता हुनुहुन्छ पक्कै पनि धेरै व्यस्तता पनि हुनुहुन्छ होला, धेरै टाढा पनि जाँदै हुनुहुन्छ होला, धेरै यो राहतको कुराहरूलाई पनि धेरै मध्यनजर गरिरहनु भएको छ, गर्नु पनि पर्यो। यो अप्ठ्यारो बेलामा सबैले सहयोग गर्नुपर्छ यो कुरा पनि तपाईँहरूका बीचमा राख्दै यति बेला अरूण पौडेलले हामीलाई दाजु नमस्ते आरामै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदमै आरामै छौ नि, तपाईँ पनि आरामै हुनुहुन्छ। म गैडा कोटदेखि भन्नुभएको छ तिलोत्तमा 9 रहने सम्पूर्णलाई सम्झना राख्दै जाम भने जान्छौ र माया पोखरा फेवाताल घुम्नलाई तीजको भाका बजाइदिनु होला भन्नुभएको छ अरूणजीले। धन्यवाद छ तपाईँको रोजाइमा राखेको त्यो भाका हामी पक्कै पनि बजाउनेछौ। अरूणजी फेरि पनि कार्यक्रमलाई यस्तै माया गर्दै जानुहोला, कार्यक्रमलाई माया गर्नुपर्छ, कला संस्कृतिको जगाना गर्नुपर्छ, तपाईँ हामीसँग जोडिनुपर्छ, हामी तपाईँसँग सहकारी गर्नुपर्छ, यही नै हो कार्यक्रम सुशीलीको। र कार्यक्रम सुशीलीले वास्तवमै कला संस्कृतिको जगाना गर्नुपर्छ, लुकेका प्रतिभाहरूलाई ल्याउनुपर्छ भनेर यति बेला लागिरहेको छ।

हरेक हप्ताको बुधबार, आइतबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म आउने कार्यक्रम हो कार्यक्रम सुशेली। त्यसरी पनि यो कार्यक्रम सुशेलीलाई माया गर्नका लागि सम्पूर्णले जति पनि कार्यक्रम हेर्नु भएको छ शेयर गरेर माया गरिदिनु होला। अरू धेरै तपाईँसँग म केही मागेको छैन। यति बेला फेसबुक पेजमा हेरिरहनु भएको छ भने सिधै शेयर गरेर सबैको माझमा पुर्याइदिनु होला। यो पनि तपाईँलाई अनुरोध गरेको छु, मैले यति मात्रै मागेको छु। तपाईँसँग केही माग्नु पर्ने छ भने मात्र यो कार्यक्रमलाई शेयर गरिदिनु होला। 1 बजेबाट 2 बजे आउने कार्यक्रम सकेसम्म सुनिदिनु होला। सुन्दै हुनुहुन्न, फुर्सद छैन भने यसलाई शेयर गरेर मात्रै फेसबुक क्लोज गर्नुहोला, यो पनि भन्न चाहन्छु। पक्कै पनि यो बुधबारी व्यवसाय हो, बुधबारी व्यवसायलाई अलिकति घरि घाम घरि पानी, यो मधेसको अथवा पुटुलको हकमा तपाईँले हेर्नुपर्दा घरि घाम घरि पानी, घरि गर्मी घरि शीतल घरि यस्तै चलिरहेको छ। तपाईँकोतिर के छ त्यो पनि लेखेर पठाउन सक्नुहुन्छ, साथीभाइलाई समर्पण गर्न सक्नुहुन्छ, गीत रोज्न सक्नुहुन्छ, नयाँ नयाँ भाका नयाँ तथा पुराना भाकाहरू रोज्न सक्नुहुन्छ। गीत रोज्दा सकेसम्म नेपाली मौलिकपन, नेपाली बुवा आमाले हेर्न सक्ने सुन्न सक्ने खालका यी भाकाहरू रोजिदिनु होला कार्यक्रम सुशीलले आग्रह गर्दै। फेरि पनि अरुण पौडेलको रोजाइमा रहेको यो रमाइलो भाका जाम भने जान्छौ र माया पोखरा फेवाताल घुम्नलाई पुष्पति शर्मा र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नु होला।

0: का लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इंडस्ट्रीज। पर्दा का पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो। हजुर, पर्दा को सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिंग, स्टेन क्याप लगायत सम्पूर्ण सामग्री का लागि सम्झनुहोस् पूजा प्लास्टिक इंडस्ट्रीजलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98570205660 र लोकनाथ भट्टराई, फोन 98570335058। पूजा प्लास्टिक इंडस्ट्रीज, तिलोत्तमा 15 मदौलिया, रूपन्देही।
1: आहा, यो रमाइलो भाका र छोटो व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। बुधबार यो बसा आयो, प्रविधिमा क्यामेरामा प्रशान्त गेवाली, म तपाईँको लोकसहयात्री प्रकाश ने पनि यति बेला रमाइला रमाइला गीत संगीत मात्रै नभएर नेपाली मौलिकपन बोकेका ती तीजका भाकाहरू पनि तपाईँको माझमा हामी राख्दै आएका छौं। तपाईँकै रोजाईका भाकाहरू बजाएका छौं। तपाईँले रोज्दा पनि यति रमाइला भाकाहरू रोजिदिनु भएको छ, जुन कलाकारले हाम्रो गीतमा मात्र नबगेर नेपालको पर्यटकीय क्षेत्रमा पनि निकै टेवा पुर्याउनका लागि जुन तरिकाले गीत लेख्नु भएको छ, आदरणीय कलाकारप्रति पनि धेरै सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँले भर्खरै सुन्नुभयो पशुपति शर्मा र साथीहरूको आवाजमा रहेको जुन भाका छ, त्यसले मौलाकाली दर्शन अथवा त्यहाँको केबुलकार कामाख्य बुटुलको लुम्बिनी केबुलकार, त्यसै गरेर पश्चिमको अर्को केबुलकार अथवा ती तीर्थहरू पनि घुम्नका लागि अनुरोध गर्नुभएको थियो, ती ठाउँहरूको पहिचान गराउनु भएको थियो अथवा ती ठाउँलाई चिनाउनु भएको थियो, ती ठाउँहरूलाई चाहिँ देखाउनु भएको थियो गीतको माध्यमबाट। यो कार्यक्रमले पनि यस्तै यस्तै मौलिकपन बोकेका भाकाहरूलाई चाहिँ तपाईँको माझमा राख्दै आएको छ, त्यसैले पनि यस्ता यस्ता भाकाहरू रोज्नका लागि पनि तपाईँलाई म अनुरोध गर्न चाहन्छु, मेसेज गर्नका लागि अनुरोध गर्न चाहन्छु। फुर्सद छ भने फोन गर्नुहोस्, फोनमा केही समय भलाकुसारी गरौं, होइन? अहिलेको बाढ़ी पीड़ितलाई हामीले कसरी त्यो ठाउँमा राहत पुर्याउन सकिन्छ, तपाईँका आइडियाहरू हुन सक्छन्। सबैले सहयोग गरेपछि, सबैले आइडिया लगाएपछि त्यहाँ कतिपय व्यक्तित्वहरू अझै भेटिनु भएको छैन, कतिपय अझै सम्पर्कमा आउनु भएको छैन, उहाँहरूलाई सम्पर्कमा ल्याउनका लागि अझै के गर्न सकिन्छ, यस्ता कुराहरू पनि हामी कुराकानी गर्न सक्छौं भनेका थियौं। 0175602012 को बाटो भएर आउँदै गर्नुहोला। अहिले फेरि मनको साथी जीवन कार्कीले हामीलाई पोखराबाट मेसेज गर्नुभएको छ। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदमै आरामै छौं प्रकाश सर, सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी। कार्यक्रम राम्रो लाग्छ हजुर, कामतिरै बिजी छु, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन हजुर भनेर हामीलाई चाहिँ मनको साथी जीवन कार्कीले पोखराबाट धेरै म्यासेज गर्नुहुन्छ। जति व्यस्तता भए पनि हामीलाई छोटो म्यासेज छोड्नुहुन्छ, त्यसैले पनि कार्यक्रमलाई सेयर गरेर पोखराभरि फैलाउनु भएको छ। त्यसैले तपाईँ चितवनमा हुनुहुन्छ भने चितवनमा यो कार्यक्रमलाई सबैको माझमा पुर्याइदिनुहोला, बुटोलमा हुनुहुन्छ भने सबैको माझमा पुर्याइदिनुहोस्, मणिग्राममा हुनुहुन्छ भने सबै माझमा पुर्याइदिनुहोस्। हामीले यति मागेका छौं, होइन प्रशान्तजी? यो कार्यक्रम चाहिँ प्रशान्तजीले यति राम्रो भिडियो बनाउनु भएको छ, फेसबुकमा हेरेर सबैले सबैको माझमा पुर्याइदिनु होला भनेर हाम्रो प्रशान्तजीले पनि धेरै प्रयास गर्नुभएको छ, भन्नुभएको छ यो कार्यक्रम सबैको माझमा पुगोस् भनेर हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सनले पनि भनिरहनु भएको छ। त्यसैले पनि यसलाई जति पनि सुन्नु भएको छ, पक्कै पनि सबैको माझमा पुर्याइदिनका लागि पनि फेसबुकबाट सेयर गरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। दिवाकर आचार्य ज्वाङ एक दुईवटा कार्यक्रममा चाहिँ अलिकति कता हराउनु भएको थियो, व्यस्तताले पनि होला, कार्यव्यस्तताले होला, नभए निकै हामीलाई म्यासेज गर्ने मान्छे, माया गर्ने मान्छे, कार्यक्रमलाई निकै पोजिटिभ हेर्ने मान्छे दिवाकर आचार्य ज्वाङले आज हामीलाई नमस्कार, म नयामेलदेखि रेडियो लुम्बिनीद्वारा सञ्चालित लोकप्रिय कार्यक्रम सुशीली सुन्दैछु, विगतका कार्यक्रममा उपस्थित हुन सकिन भन्नुभएको छ। पक्कै पनि हुन सक्नु भएको व्यस्तताको कारणले पनि होला। दिवाकरजी जहिले फुर्सद हुन्छ हामीलाई माया नमार्नुहोला, हामी यही आग्रह गर्न चाहन्छौ। सुशीली कार्यक्रम मार्फत कला साहित्य संस्कृति र सामाजिक विषयवस्तुलाई उजागर गर्दै श्रोतामा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य अत्यन्तै प्रशंसनीय रहेको छ। यस कार्यक्रममा सहभागी हुँदा प्राप्त अनुभव आत्मीयता र सहकार्य सधैँ स्मरणीय रहने गर्दछ। सुशीली कार्यक्रममा कार्यक्रमसँग जोडिएका सम्पूर्ण साथीहरू तथा सञ्चालक हजुर, प्राविधिक साथी अनि मलाई दिवाकर भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। पक्कै पनि दिवाकरजीले धेरै गीतहरू पनि रोज्नुहुन्थ्यो, आज चाहिँ गीत रोज्नु भएको छैन पक्कै पनि। हाम्रो प्राविधिक मित्र लडकै लड्कियो रातो सारी भन्ने गीत पक्कै तयारी गर्नु भएको छ जस्तो लाग्छ मलाई। तपाईँलाई रमाइलो गराउनका लागि हामी जतिखेर पनि तपाईँले रोज्नुभयो भने रोज्नुभयो, नभए पनि हामीले यो तीजमा कस्ता साडी लाउने भनेर हाम्रो प्राविधिकले रोजिसक्नु भयो। रातो साडी लडक्कै लड्कियो के जाति एउटा गीत चाहिँ रोजिसक्नु भएको छ हर प्रशान्तजीले। तपाईँले रमाइलो गर्नका लागि यति बेला यस्तै भाका रोज्न चाहनुहुन्छ भने पनि रेडियो लुम्बिनी नेपालीमा सर्च गरेर फेसबुकमा आउनका लागि आग्रह गरेको छु मैले, तपाईँलाई आग्रह गरिरहेको पनि छु। त्यसैले पनि हामीलाई प्रायोजक अथवा प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इण्डस्ट्री कोटियाबाट मदौलिया चोकबाट तिलोत्तमा 15 हामीलाई माया गर्नुभएको छ, कार्यक्रम हेर्नु भएको छ, कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको छ। तिलप्रसाद भट्टराई लोकनाथ भट्टराईलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्दै अहिलेलाई पनि तपाईँलाई फेरि रमाइलो गराउनका लागि लडक्कै लड्कियो रातो सारी पशुपति शर्मा र राधिका हमालको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

लरक्कै लर्क्यो रातो साडी भैमा भन्देऊ न कुन चाहिँ राम्रो हामी दुईमा। यो रमाइलो भाका पशुपति शर्मा र राधिका हमालको आवाजमा रहेको प्रशान्त गेवालीको रोजाईमा रहेको हाम्रो प्राविधिक मित्रले रोज्नु भएको निकै रमाइलो भाका रोज्नु भएको रहेछ। यो रमाइलो गराउनका लागि जुट्नु भएको छ प्रविधिमा क्यामेरामा प्रशान्त गेवाली, म तपाईँको लोकसयात्री प्रकाश न्यू पनि बुधबार व्यवसायमा तपाईँसँगै तपाईँका म्यासेजहरू पठिरहेका छौं। तपाईँले रोज्नु भएका भाकाहरू चाहिँ हामी रोज्दै आएका छौं। पक्कै पनि तपाईँलाई नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरू अथवा तीजका भाकाहरू विशेष गरेर हामी यो तीजको लागि मध्यनजर गरेर यो महिनाभरि तीजका भाका बजाउने रमाइलो गर्ने भनिरहेका छौं। पक्कै पनि त्यति खुलेर धेरै रमाइलो गर्ने मन त छैन, तर पनि के गर्ने, कार्यक्रमलाई निरन्तरता दिनै पर्नेछ। कार्यक्रमलाई जुन पीड़ा परेको छ त्यो पीड़ालाई थोरै मलम लगाउनलाई भए पनि कार्यक्रममा केही बेर पनि भुलाउन सकिन्छ कि भन्ने हाम्रो पनि आशा हो। जति पनि जहाँ पनि हुनुहुन्छ, जतिले यो कार्यक्रम सुसिली हेर्नु भएको छ, जुन घटना घटेको छ नेपालमा, जति ठूलो घटना घटेको छ, त्यति दुःख लाग्दो प्राकृतिक प्रकोप हामीमाथि खनिएको छ, त्यसलाई मलमपट्टी लगाउनका लागि आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग गरेर ती पीड़ितलाई उद्धार, ती पीड़ितलाई मलम लगाउने काम सबै ठाउँबाट गर्नुहुनेछ भन्ने पनि हामी आशा बोकेका छौं। पक्कै पनि कार्यक्रम सुशेली रेडियो लुम्बिनीको तर्फबाट जति सक्नुहुन्छ तपाईँहरूले चाहिँ यो राहत कोषमा चाहिँ सहयोग गर्नका लागि पनि हामी अनुरोध गरिरहेका छौं। कार्यक्रम सुशेली हो, बुधबार व्यवसाय हो, तपाईँले म्यासेज गर्नुभएको छ, तपाईँहरूका कार्यक्रमहरू चाहिँ राम्रा छन् भन्नुभएको छ, हामीलाई धेरै माया गर्नुभएको छ, तर कार्यक्रमलाई पनि फेसबुक मार्फत पनि जतिले हेर्नुभएको छ सेयर गरिदिनु होला। म धेरैचोटि भने यो धेरैचोटि किन दोहोऱ्याउनु भयो भन्नुभएको होला, तपाईँसँग मागेको मैले

यति मात्र हो यो कार्यक्रमलाई फेसबुक मार्फत जुन लाइभ छ त्यसलाई शेयर गरेर सबैको माझमा पुर्याइदिनु होला ताकि कार्यक्रम सुशीली सबैसँग जोडियोस्। कार्यक्रम सुशीलीले यस्तो किसिमको कार्यक्रम चलाएको रहेछ भने सबैको माझमा पुगोस्। जोसँग गला छ कला छ उहाँ माझ नपुगेको पनि हुन सक्छ। जोसँग कला छ जसले लोकगीत गाउन अथवा दोहोरी गीत गाउन अथवा नेपाली संगीतमा भिजिन चाहन्छ ऊ चाहिँ चाहना भई भइकन पनि हामीसँग नजोडिएको हुन सक्छ। त्यसैले सबैले शेयर गर्दै गर्दै गयो भने सबैको माझमा पुग्यो भने कोही पनि छोडिँदैन। त्यसैले पनि सबैलाई जोड्नका लागि पनि हामीले अनुरोध गरिरहेका छौं कार्यक्रम सुशीलीसँग रहेर कला संस्कृति उकाली ओराली भन्ज्याङ चौतारी जहाँ दुःख जहाँ सुख जहाँ रमाइलो जहाँ रमझम ती सबै कुरालाई समेटिएका यी भाकाहरू तपाईँको माझमा राख्ने कार्यक्रम हो। त्यसैले पनि तपाईँहरूलाई जोडिनका लागि हामी अनुरोध गरिरहेका छौं 071-562-012 हामीले टेलिफोनै खुल्ला राखेका छौं जहाँ तपाईँले कला पस्कन सक्नुहुन्छ जहाँ तपाईँले भलाखुसारी गर्न सक्नुहुन्छ जहाँ तपाईँले कला छैन गला छैन भने पनि यो संस्कार संस्कृति अझै पनि ती पुराना कुराहरूलाई ती संस्कारहरूलाई ती हाम्रा हजुरबा हजुरआमाहरूले गाउँदै आएका भाकाहरू अथवा ती मृदङ्गा मादल खैँचेरीहरूलाई कसरी बचाउन सकिन्छ होइन यस्ता यस्ता किसिमका कुराहरू चाहिँ तपाईँले फोन गरेर पनि गर्न सक्नुहुन्छ। त्यो पनि जानकारी गराउन चाहन्छौ। आगामी दिनमा तपाईँ जसरी पनि हामीसँग जोडिनु होला भन्न चाहन्छौ। एक घण्टा सँगै रमाइलो गरौं। हप्ताको तीन घण्टा मात्रै हप्ताको तपाईँसँग मैले मागेको छु। यति तीन घण्टा छुट्याउनु होला मरिलानु केही छैन। त्यसैले पनि रंग रमाइलो मजा पनि गर्नुपर्छ। दुई दिनको जिन्दगी हो एक आधा घण्टामा यो जीवन कहाँ पुग्छ भन्ने कसैलाई थाहा छैन। त्यसैले पनि बाँचुन्जेल हामीसँग तपाईँसँग सबैसँग बसेर हामी रमाइलो गर्नुपर्छ। कार्यक्रम सुशीलीले यही भन्छ बाँचुन्जेल रमाउनुपर्छ। रमाउने हो रमाउने पनि कसरी हो भने यी संस्कार संस्कृतिसँग रहेर सबैसँग हातेमालो गरेर रमाउनुपर्छ भन्छौ हामी। त्यसैले पनि हामीसँग जोडिनका लागि हामी अनुरोध गरिरहेका छौं। यति बेला फेरि पनि रमाइलो गराउनका लागि तपाईँको माझमा अर्को भाका राख्न चाहन्छु। टेन्सन हटाइदेऊ पक्कै पनि थोकराज पोखरेल र राजेन्द्र पोखरेलको आवाजमा रहेको टेन्सन हटाइदेऊ यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

आहा, आफन्तीले छोडिसके, सबैले खेत गोडिसके, ए ससुरा तिम्री छोरी घर पठाइदेऊ या टेन्सन हटाइदेऊ। निकै रमाइलो यो भाका थोकराज पोखरेल, राजेन्द्र पोखरेलको आवाजमा रहेको रमाइलो भाका सुन्दा सुन्दै आज एक बजे र दुई कसरी बजे भन्ने कुरा हामी पत्तै पाउन सकिएन छ। तपाईँले पठाउनुभएका म्यासेज पढ्दा पढ्दै लास्टमा एउटा अथवा अन्तिममा म एउटा म्यासेज उठाउन चाहन्छु। चान सारू मगरले छोटो म्यासेज लेखेर पठाउनु भएको छ। हाई मिस यु अल, आई मिस यू टू अल माई डियर फ्रेण्ड भनेर मात्रै लेख्नु भएको छ। लभका चिन्हहरू, नमस्तेका चिन्ह, ताली बजाएका चिन्ह सबै चाहिँ ती चाहिँ स्टिकरहरू चाहिँ राखेर पठाउनु भएको छ। चान्सारू मगर्जी कहाँदेखि तपाईँले पठाउनु भएको त्यो ठेगाना पनि लेखेर पठाउनु होला र जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ यो कार्यक्रमलाई चाहिँ सेयर पनि गरिदिनु होला, यही पनि अनुरोध गर्न चाहन्छु। यी मेसेज पढ्दा पढ्दै रमाइला गीत संगीत सुन्दा सुन्दै आजलाई छुट्टीको निर्धारित समय सकिएको जानकारी प्राविधिक मित्र क्यामेरा पर्सन प्रशान्त घिमालीले चाहिँ जनाउनु भएको छ। मलाई रातो लाइट बालिदिनु भएको छ, अब तपाईँको समय चाहिँ सकियो, तपाईँ निस्किनुपर्छ भन्नुभएको छ प्रशान्तजी। अब छोटो समयमा म निस्किन्छु। पक्कै पनि यतिन्जेल कार्यक्रम सुन्नुभयो सबैप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। जतिले पनि म्यासेज पठाउनुभयो सबै सबैप्रति धेरै धन्यवाद दिन चाहन्छु। जतिले म्यासेज पठाउनुभयो, जतिले कार्यक्रम सुन्नुभयो, यो कार्यक्रमलाई सेयर गरेर सबैको माझमा पुर्याउनका लागि आग्रह गर्न चाहन्छु। र एक घण्टा जुन मेरो आवाज तपाईँको रेडियो सेटसम्म र जुन मेरो यो तस्विर तपाईँको फेसबुक पेजसम्म एक घण्टासम्म क्यामेरा र प्रविधिमा रहेर मिठो साथ दिने प्रशान्त गेवालीलाई विशेष विशेष धन्यवाद दिँदै प्रशान्त गेवालीकै रोजाईमा अन्तिम भाका पृष्ठभूमिमा छोड्दै यो कार्यक्रमलाई प्रायोजन गर्नुभएकोमा पूजा प्लास्टिक इण्डस्ट्रीजलाई म धेरै धन्यवाद दिँदै जति पनि भोसेकुटी जुन नदीमा बाढी आएर दिवांगत हुनुभएको छ, भोटेकोशी नदीमा जति पनि दिवांगत हुनुभएको छ सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै र जति पनि घाइते हुनुभएको छ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र जति पनि सम्पर्कविहीन हुनुहुन्छ सकुशल भगवानले तपाईँलाई सम्पर्कमा ल्याउनेछन् यो आशा गर्दै फेरि पनि सबैलाई धन्यवाद दिँदै सबैले यो दुःखको घड़ीमा एक साथ भएर त्यो मलम पट्टी लगाउनलाई

साथ दिनुहुनेछ भन्दै पक्कै पनि शुक्रबारी व्यवसायमा तपाईसँग जोडिने गरी म प्रकाश नेउपानेलाई पनि बिदा दिनुहोस्। नमस्ते, जय गीत, जय संगीत।

सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं।

0: सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा,
6: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
8: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा, शिक्षक

0: Arga Khanti OPC Cement, Desh Ko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870.
5: पिसो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी.

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 98575188, 98575252, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
5: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
6: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
5: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: आज पनि ऋषि दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
10: ए जान्त जान्त
6: होइन, के भयो बाबु?
11: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
6: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै कल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुशी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नानी खाना खाना आऊ।
15: लाउ दिनुस।
14: हात धोयो?
15: धोइसके बाबा।
14: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
15: ढिला भइसक्यो।
16: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
14: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
16: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
17: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
18: नेपाल सरकार विज्ञापनको।
19: उत्सवको पर्व
20: एसआर गिब्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
19: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
20: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
19: फोन नम्बर 071-542-6599 559-6599।

0: घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा भिसा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
10: फोन नम्बर 071-531-641 535-641
11: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
12: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन
13: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कइल जाता? आ का होई डाक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दत।
17: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
16: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और सागपात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर सागपात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
17: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
19: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाई खुवाऊ,
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए। तपाईले नि
0: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
1: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
2: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
24: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
25: ए ल ल लिनुहोस् भाइ।
24: अनि भाइ कति भयो पैसा?
25: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
26: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
27: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दिऊ। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
28: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
29: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
30: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
31: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
32: सफलता अनि संघर्षका कथा।
33: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
30: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
3: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
5: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
3: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
5: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
7: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
6: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
30: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
8: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Gökhancı Ofisi Sement, Değişko Sement.
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870
6: किन झोक्राउनु भो काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98-570-21-757 र 98-472-228
8: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-570-85-188 98-570-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
9: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
10: छटपटी हुनु चिटचिट पसिना आउनु
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
9: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नानी खाना खाना आऊ।
13: लाउ दिनुस।
12: हात धोयौ?
13: धोइसके बाबा।
12: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
13: ढिला भइसक्यो।
14: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
12: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
14: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं।
15: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: उत्सवको पर्व
18: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
17: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
18: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
17: फोन नम्बर 071-542-6999 549-6999।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: होइन, के खुसीको खबर हो दाजु?
19: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
20: हो र?
19: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-8823।
20: साउजी क्यूआर भयो
21: है? ए, बगुनुस त, मेसेज आएको छैन। घरी एस

0: ओहो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-76-96-18।
7: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
8: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
9: यति बेला दिउँसोको 3 बजे।
10: सीधा कुरा, प्रष्ट विचार,
11: उज्यालो रेडियो नेटवर्क।
12: अहिले दिउँसोको 3 बज्यो।
13: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
14: राष्ट्रको शान किसान।
13: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाईबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाई छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7 अर्ब 88 लाख 57 हजार 217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6 करोड़ 75 लाख रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6 अर्ब 88 लाख 57 हजार 217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँचिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँचिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँचिए पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवान खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौँडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। हेटौँडा काठमाडौँ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै
व्यवस्थापनको दबाव पनि बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डु आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन, सांगुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार संचालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ।

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ। चीनले रसुवागढ़ी जोड्ने केरून नाका जाने स्थलमार्ग पूर्णरूपमा पुनः संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य संचालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ। यसअघि भदौ 10 को बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको आध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। नेपाल एका साहब आलम र दीपक प्रसाद डुमरेले 2-2 तथा रिजन ढकाल, आकाश चन्द्र, पवन सराफले 1-1 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सी शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार

0: न्यूजील्याण्ड यससँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्ग्री बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घर आएसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय। आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित।
1: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर काठमाडौँ महानगरपालिका भित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। त्यस्तै एकजनाको घर बगाएको छ। रसुवा बाढ़ीमा वडा नम्बर 1-1 वडा नम्बर 6-2 परिवारका 5 जना, वडा नम्बर 31-4 जना, वडा नम्बर 29-1 र वडा नम्बर 26-5 जना बेपत्ता भएका काठमाडौँ महानगरले जना काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो। महानगरले राष्ट्रिय सभागृहमा केन्द्र संचालन गरिरहेको छ। भोटेकोशी बाढ़ीमा परेका महानगरवासीको संख्या, अवस्था र आवश्यकता पत्ता लगाउन प्रभावितहरूलाई सहयोग गर्न इच्छुक महानगरभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्ने वातावरणमा सहजीकरण गर्न, बाढ़ीका कारण महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना भएको हो। केन्द्रले नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाडौँबाट रसुवा, गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले गौरीघाट गुहेश्वरी क्षेत्रमा ढुंगा छपाई शुरू गरेको छ। झण्डै 1700 वर्गमिटरमा ढुंगा छापिनेछ। प्राचीन महत्वको क्षेत्रका रूपमा रहेको यस ठाउँमा कालो पत्र हटाई ढुंगा छाप्न थालिएको वडा नम्बर 8 का अध्यक्ष आसमान संगतले जानकारी दिनुभयो। झण्डै 87 लाख लागतमा पहिलो चरणको काम शुरू भएको हो। दोस्रो चरणमा 1100 वर्गमिटरमा ढुंगा छाप्नका लागि 90 लाख रूपियाँमा खरिद प्रक्रिया अघि बढ़ाइएको छ। अध्यक्ष संगतले पुरातात्विक महत्वको क्षेत्रमा यसअघि कालोपत्र गरिएका सड़कलाई परम्परागत निर्माण शैली र विधि अनुसार पुनर्स्थापना थालेको बताउनुभयो। सेतो ढोका, जयबागेश्वरी, पशुपतिको ढोका, नवाली टोलका सहायक गल्ली, तिलगंगा देउला टोलका सबै सड़क र गल्लीमा ढुंगा छापिएको छ। यस्तै जयबागेश्वरी, उमाकुण्ड र आसपासका गल्लीमा काम शुरू हुँदैछ। मौलिक स्वरूपमा पुनर्स्थापनाको लागि 4,50,00,000 रूपियाँ बराबरको खर्च भएको छ। गौरीघाट गुहेश्वरी मार्गमा कालो रंगका 4 इन्च मोटाईका ढुंगा छापिनेछ। ढुंगाको तहमुनि झण्डै 4 इन्चको चुना ढलान राखिनेछ। कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छैन। ढुंगा, चुना लगायत सामग्रीको प्रयोग हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। भोटेपछि बाढ़ीमा 16 जना काठमाण्डौ महानगरवासी बेपत्ता भएका प्रारम्भिक विवरण हेल्प डेस्क र विपद सूचना केन्द्र मार्फत विवरण संकलन हुँदै र गौरीघाट क्षेत्रमा 1,700 वर्गमिटरमा ढुंगा छपाई शुरू। अहिलेलाई चारभञ्जेङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806635111 र
0: 9806121354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175316041 5356141।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
10: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
11: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
10: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
11: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
9: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
12: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
13: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सरसफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
14: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दत।
13: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
15: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
13: फल फूल और साग पात बच्चा के खाना साथ साथ
14: सब मिल के खियावल जाए।
13: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश्त, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
14: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जगह बेची देवल जाए।
13: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
14: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
5: नमस्ते आए, नमस्ते। होइन बुढेसकाल मा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या।
5: आहा, यो नि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
5: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
22: स्वास्थ्यमा बटवल,
23: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
22: असल अभ्यासदेखि मितिका कुरा,
23: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
22: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी FM 96.2 MHz
24: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
22: कार्यक्रम स्वास्थ्यमा बुटवल।
25: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
26: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
27: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
1: ए ल ल लिनुहोस् भाइ।
0: अनि दाई कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो। तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ।
8: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
9: डढिलोबाट बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाउ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
8: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
11: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरा आइघुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562744 562744।
8: वडा अध्यक्षज्यू नमस्कार।
9: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
9: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सौजी क्युआर भयो है?
16: ए, बगनुस् त, मेसेज आएको छैन।
17: घरी एट

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628832, मोबाइल
14: 9857021835।
15: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
18: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
17: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
18: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
17: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
18: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
17: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
18: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
17: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। संसदमा प्रधानमन्त्री बालन शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, राहत कोषमा 8 अर्ब जम्मा। सुरुङमा फँसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसको असन्तुष्टि, सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लागेको आरोप। उद्धारमा सेना परिचालन भए पनि जनपरिचालन नभएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी, सबैलाई विश्वासमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि संसदमा एमालेका 7 प्रस्ताव, भोटेकोशी बाढ़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल, करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित। मुलिङतर्फ बाहिरिने मध्ये इन्धन र 2 पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला, दक्षिण कोरियाली विपद राहत टोली भोटेकोशी बाढ़ी प्रभावितको खोज तथा उद्धारमा। केरुङ्गेली समाजद्वारा राहत कोषमा 1 लाख सहयोग, न्यू ओरिजन स्कूलले दियो 9 लाख, तिलोत्तमा 6 मणिपथका बासिन्दाले कोषमा 28,000 जम्मा गरे। र नेपाल एटोली तास्मानियासँग अभ्यास खेलमा 2 विकेटले पराजित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी त्यसबाट भएको जनधनको क्षति लगायतका विषयमा संसदलाई जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढ़ीपछि भइरहेको खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापनको विषयमा जानकारी गराउनु भएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता जनाउँदै यो पीड़ा रसुवा नुवाकोट र धादिङको मात्र नभई सिंह नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेको बेला नेतृत्वले आर र भरोसा दिनुपर्नेमा जोड़ दिँदै उहाँले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या हालसम्म 1114 रहेको र फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको जानकारी दिनुभयो। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले सांसदलाई जानकारी दिनुभयो। बाढ़ीपछि सरकारले तत्कालै खोज उद्धार उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी गराउँदै प्रधानमन्त्री शाहले भोटेकुसीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सृजित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गर्नुभयो। फरक प्रसंगमा प्रधानमन्त्री शाहले राहत कोषमा आर्थिक सहयोग आउने क्रम बढ़दै गइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर भएको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले अझै पनि 62 जिल्लाका 3,916 नागरिक सम्पर्कविहीन भएको विवरण आएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। शुरूदेखि नै सरकारी निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टीमसहित उद्धारमा केन्द्रित हुनुपर्नेमा सरकार परिणाम दिने र प्राण जोगाउने भन्दा प्रचार मिलाउन काममा लागेको आरोप लगाउनुभयो। स्थलगत अवलोकन र उद्धारको पर्खाईमा रहेका पीड़ित परिवारका गन्थन सुनेपछि आफूले संसदमा यो विषय उठाएको चर्चा गर्दै नेता आङदेम्बेले सरकार जोखिम समुदायमा समयमा पुग्न नसकेको उल्लेख गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले रसुवाबाड़ीमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान असम्भव हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै दाहालले समस्या समाधानका लागि जनपरिचालन गर्न सरकारले पटक पटक ध्यानाकर्षण गराएको बताउँदै यो कुरा राष्ट्रपका नेताहरूले पनि भनेको स्पष्ट पार्नुभयो। महाविपत्तिको सामना गर्नका लागि तीन तहका सरकार जनप्रतिनिधि नागरिक समाज आम जनतालाई विश्वासमा लिएर परिचालन गर्नुपर्ने भए पनि नगरिएको उहाँको गुनासो छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै संयोजक दाहालले प्रधानमन्त्रीलाई सबैको सहयोग लिएर अघि बढ़न सुझाव दिनुभयो। नेकपा एमाले भोटेकोशी बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि विशेष समिति

भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी आर्यले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सभाले त्यसलाई सर्वसम्मतिले पारित गरेको हो र मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो। भदौ 10 को भोटेकोशी बाढीमा भएको क्षतिको पनि बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन्। जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन्। बाढीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्वेयर लगायतको सहभागितामा छलफल भई पुनर्निर्माण शुरू गर्न, नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय आएको भएको अर्थ मन्त्रालयले जनाएको छ। बीमा कम्पनीहरूले यसअघि 2000 भदौको जेएनजी आन्दोलनमा भएको क्षतिको दावी भुक्तानी गर्दा पनि यकिन नभएको क्षतिको 50% अग्रिम भुक्तानी गरेका थिए। भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजना, भौतिक पूर्वाधार, सवारी साधन, कृषि तथा निजी सम्पत्तिमा क्षति पुगेको छ। बाढीबाट प्रभावित क्षेत्रका बीमित र लगानीकर्ताहरूको आर्थिक पुनरुत्थान र क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानीले प्रक्रिया थप सरल, पारदर्शी, न्यायोजित र द्रुत बनाउन सम्बन्धित क्षेत्रका अधिकारीबीच छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। भोटेकोशी क्षेत्रका करिब 900 मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनामा मात्र 1 खर्ब 80 अर्ब रूपियाँ लगानी भइसकेको छ। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले सार्वजनिक गरेको सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। काठमाडौँबाट मुगलिङतर्फ बाहिरिने गाडी मध्ये इन्धन, पेट्रोलियम पदार्थ बोकेका र 2 पाङ्ग्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र 2 पाङ्ग्रेलाई भने पातले वन क्षेत्रबाट एकतर्फी आवत जावतको व्यवस्था मिलाइएको सड़क विभागले जनाएको छ। विभागका अनुसार नागढुङ्गा मुगलिन सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेकु बजार नजिकै परेवा भीरमा समेत सड़क भाँचिएपछि उक्त स्थान जोखिमयुक्त भएको छ। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढीले यससँगै नै कटान गरेको छ। गाड़ी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवान खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढीले सड़कको टेवा पर्खालमा क्षति पुगेको छ। झण्डै 10 गतेको बाढीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा विशेष गरी हेटोडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। रसुवाको भोटेकोशीमा हराइएका रहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उहाँहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका थिए। उहाँहरूले आजैबाट बाढी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली 1 मा खोज तथा उद्धारका काम थाल्नुहुनेछ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्क विहीन छन्। उत्तर कोरियन उत्तर टोलीसँगै उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिएका छन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालित भइरहेका छन्। केरुङ्गेली समाज बुटवल रूपन्देहीले भदौ 20 गते आयोजना गरेको साधारण सभा 30 मिलियन कार्यक्रम स्थगित गरेर त्यसमा गरिने खर्च प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउनु भएको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा उत्सव र मनोरञ्जन भन्दा माथि उठेर समाज र नागरिकप्रति सहयोग तथा ऐक्यबद्धता व्यक्त प्रकट गर्दै समाजले राहत कोषमा 1,01,111 रूपियाँ सहयोग गरेको हो। त्यस्तै तिलोत्तमा 6 मरिग्राम सेरोफेरो पथ पुरानो सड़कमा स्थानीय बासिन्दाले पनि प्रधानमन्त्री राहत कोषमा 28,500 रूपियाँ जम्मा गर्नुभएको छ। समाजका अध्यक्ष देवीपुन मगरको अध्यक्षतामा बसेको बैठकले
बैठकको निर्णय अनुसार सल्लाहकार मोहन राणा मगरको पहलमा 19 घरबाट 1,500 का दरले रकम संकलन गरी राहत कोषमा गरिएको हो। यस पटकको 30 मिलियन कार्यक्रम

नमनाई बाढ़ी पीड़ितलाई सहयोग गर्ने निर्णय अनुसार 19 घरबाट उठेको रकम कोषमा जम्मा गरिएको समाजले जनाएको छ। न्यू होराइजन इंग्लिश बोर्डिंग सेकेन्डरी स्कूल बुटवलले प्रधानमन्त्री राहत कोषमा 9,08,660 आर्थिक सहयोग गरेको छ। कुल गार्हस्थ रकम मध्ये कुल सहयोग रकम मध्ये विद्यालयको तर्फबाट 5,55,555 रूपियाँ, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट 2,52,000 रूपियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजुबाट 1,11,155 रूपियाँ गरी जम्मा 9,18,360 रूपियाँ मंगलबार बिहान राहत तथा उद्धार कोषमा जम्मा गरिएको थियो। विद्यालयका प्राचार्य वासुदेव आर्यालले विपदको समयमा पीड़ितहरूको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू होराइजन परिवारले राहत रकम रोकेर सहयोग गरेको बताउनुभयो। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। खेलमा नेपालले दिएको 193 रनको लक्ष्य, तास्मानियाले 4 बल बाँकी छँदा 6 विकेट गुमाएर दोस्रो भेट्टायो। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै अल आउट भयो। नेपालका त्रितराज दासले 37, मयन यादवले 32, कुशल मल्लले 29, पवन सर्राफले नट आउट 22 रन बनाउनुभयो। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका त्रितराज दासले 37, मयन यादवले 32, कुशल मल्लले 29, पवन सर्राफले नट आउट 22 रन बनाउनुभयो। अब नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौ। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, राहत कोषमा 8 अर्ब जम्मा। तुरुङमा फँसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसको असन्तुष्टि, सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लागेको थियो। उद्धारमा सेना परिचालन भए पनि जनपरिचालन नभएको नेकपा संयोजक प्रचण्डको टिप्पणी, सबैलाई विश्वासमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि संसदमा एमालेका 7 प्रस्ताव, भोटेपछि बाढ़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल। करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित, मुस्लिम तर्फ बाहिरिने इन्धन र 2 पाङ्ग्रे सबै गाड़ीलाई नागडुङ्गा सुरुमार्ग खुला। दक्षिण कोरियाली विपद राहत टोली भोसेकोडी भोटेकोशी बाढ़ी पीड़ितको खोज तथा उद्धारमा। केरुङ्गेली समाजद्वारा राहत कोषमा 1,01,000 सहयोग, होराइजन स्कूलले दियो 9,00,000, तिलोतमामा 6,00,000, मलिग्रामका बासिन्दाले कोषमा 28,00,000 जम्मा गरेका हुन्। र नेपाल ए टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। अवस्था अपराह्न 5 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितेमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
8: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
9: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
10: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट। सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
12: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए बगुनुस् त, मेसेज आएको छैन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनेछु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

जिल्ला तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखिरहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
5: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
0: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
13: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
13: स्त्री तथा प्रसुति,
8: बाल रोग,
13: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
13: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
13: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
13: डिजिटल एक्सरे,
8: ईसीजी,
13: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
14: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628832, मोबाइल
11: 9857021835।
16: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै थम क्या।
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्नु त नानी।
16: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
19: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
20: पनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाई खुवाऊ
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
23: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
24: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
23: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
24: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
23: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
25: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
26: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
27: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
28: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ
27: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
28: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
27: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
28: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
27: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
28: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
27: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
26: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेतीयोग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेतीयोग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: यति बेला साँझको 6 बज्यो।
8: सीधा कुरा, प्रष्ट विचार,
9: उज्यालो रेडियो नेटवर्क।
10: अहिले बेलुकीको 6 बज्यो।
11: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
12: राष्ट्रको शान किसान।
11: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: आँसु होइन जनतालाई हिम्मत आर भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि छिटो भन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे।
4: होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
0: रूसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक, ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डीककले 10 औं टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 औं दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डीपी अर्यालले विपदपछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यससँगै हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। आजको प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो। भएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेका खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत दावी गर्नुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ।
2: यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन। त्यस दिनदेखि घरबार बिल हुनुभएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौं। रसुवा र नुवाकोटका लागि 1-1 करोड़ रूपियाँ, धादिङका लागि 50 लाख रूपियाँ निकासा गर्यौं। खोज उद्धार उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौं। प्रभावित क्षेत्रमा खोज उद्धार उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सड़क प्रभावित क्षेत्रसँग जोड्ने प्रयास शुरू गरियो।
0: रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। जनधनको क्षति अवस्थाको विवरणसहित प्रधानमन्त्री शाहले ज्यान गुमाएका मध्ये अहिलेसम्म 95 शवको शनाखत भई आफन्तलाई बुझाएको उल्लेख गर्नुभयो। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक

0: जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढ़ीको प्रलय आएको एक हप्ता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। नेता आङ देम्बेले सुनुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसुवाको भोटेकोशी बाढ़ीपछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकेको बताउनु भएको छ। उहाँले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताउनुभयो। संघीय प्रदेश र स्थानीय सरकार जनप्रतिनिधि नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र विपदको संकट विरूद्ध जुझ्न सकिने प्रचण्डको भनाइ छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले बाढ़ी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद व्यवस्थापनका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले सरकार संसदप्रति पूर्णत उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाबारे संसदलाई निरन्तर जानकारी गराउनुपर्नेमा जोड़ दिनुभयो।
1: रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
0: भोटेकोशी बाढ़ीको एक हप्ता भइसकेको छ। सरकारले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि प्राथमिकतामा राखेको सरकारको भनाइ छ। तर विपदपछि कतै राहत पुग्न सकेको छैन। कतिपय ठाउँमा राहतको थुप्रो पुगे पनि वितरणमा समस्या छ। सड़क र बिजुली नै नभएको ठाउँमा निकै चुनौतीपूर्ण अवस्था छ। रसुवाको सबैभन्दा धेरै प्रभावित उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य
2: बेटावदीमा भएको बजार पूर्ण रूपमा ध्वस्त भएको हुनाले यहाँ चाहिँ सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि त्यो आवाजलाई यदि सुनवाई हुन्छ भने छिटोभन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे, मिलहरू चल्थ्यो, मोबाइलहरू संचारहरू जुजारू हुन्थ्यो होइन। छिटोभन्दा छिटो बाटो जोड दिन सक्यो भने अनि अलिकति यहाँका जनताहरू यता फर्किने चाहिँ सम्भावना छ, नत्र भने यहाँ बस्ने अवस्था केही पनि छैन। त्यसको दिनमा मुख्यमन्त्री आउनु भएको थियो, उहाँले चाहिँ रात पठाइदिन्छु भन्नु जानु भएको थियो। राजहरू आउन सुरु गर्यो, त्यसमा चाहिँ राज्यको ढिलाइ हुनु चाहिँ राज्य चुकेको राज्य छैन भन्ने रसुवाली जनताले चाहिँ त्यस्तो अनुभूति गरेका छन्।
0: राहत सहज पुगेका पालिकामा भने पीड़ितलाई उचित बासको व्यवस्थापन गर्न चुनौती हुँदा पुगेको राहत पनि वितरणमा समस्या भइरहेको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका उपमेयर प्रभाव बोगटी
3: एक बोरा चामल दिएर प्रभावितले कहाँ लड्छ, खोला लड्ने कि सिरा लालेर सामूहिक रूपमा खाना र आवासको छ। राहत गोदामका होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ, यो फ्याक्ट हो होइन। जब ठाउँ बनाइदिन्छ सरकारले, अब पहिला जस्तो भूकम्पको जस्तो होइन नि त, जमिन थियो नि त भूकम्पमा र क्विक टेन्टहरू राख्ने बनाउने बेला भएको थियो नि त होइन। अब अहिले त सरकारले जग्गै देखाइदिएको छैन नि त कहाँ गएर नागरिक बस्ने भनेर, बल्ल त्यो हिजो फिल्डमा आएको छ। उहाँले पनि 3 दिनभित्र भन्नुभएको छ, क्यारे सङ्घीय सरकारले हामीले यो क्षेत्रमा बस्ती बसाउन सम्भव छ भनेर भनिदिएको छौँ। त्यसपछि सरकारले यो ठाउँमा गएर अब नागरिक बस्न सुरक्षित छ भनेर आवासको कार्यक्रम अगाडि बढिसकेपछि यो जम्मा भाका थुप्रा भएको प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, नागरिकको घर घरमा सरकार पुग्छ, आँखा सबै सामानहरू हामी बोकेर वितरण गर्छौँ।
0: त्यस्तै कतै भने लत्ता कपडा अभाव छ। धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल,
4: रात आउने क्रम पनि अलिक पनि जान्छ सर, वितरण पनि हामीले एकद्वार प्रणालीबाटै गरिरहेछौँ। यहाँ आउँछ, यहाँ आएर प्याकेजिङ हुन्छ, प्याकेजिङ भएपछि अब जनप्रतिनिधि कर्मचारी भएर त्यहाँ कता कति गए त्यो समान रूपले हुने गरेर नै बाँड्य सर। खाद्यान्न अहिलेलाई पर्याप्त मात्रामै आएको भन्नुपर्छ। अब हामीलाई अलिकति समस्या भनेको लत्ताको पढा र अस्थायी शौचालयहरूको, हाम्रो विद्यालयलाई सरसफाई गर्न पनि एउटा चुनौती भइरहेछ, हाम्रो 1500 अस्पताल सरसफाई गर्नलाई चुनौती भइरहेछ। त्यो बाटोमा चाहिँ अलिकति हामीलाई अझै पनि होमवर्क गर्नुपर्छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो।

0: नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटे कोशी बाढीबारी प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित प्रधानमन्त्री शाहको सम्बोधन दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता नागरिकको जीवन रक्षामा केन्द्रित हुन शीर्ष दलका नेताहरूबाट सरकारको ध्यानाकर्षण प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव कतै पुगेको पनि वितरणमा समस्या लगायतका खबर
5: नेपाल दर्पणमा अब बाँकी खबर। नागढुंगा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागढुंगा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ी मध्ये पेट्रोलियम पदार्थ बोकेका र 2 पाङ्रे बाहेक सबैलाई नागढुंगा सुरुङ मार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिएपछि जोखिममुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको
4: भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौड़ा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डु आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौड़ा काठमाण्डु यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। काठमाण्डु हेटौड़ा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका पनि सार्वजनिक गरिएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाण्डुबाट हेटौड़ाका लागि छुट्ने साना गाड़ीका लागि फर्पिङ फाखेल कुलेखानी भीमफेदीको रूट कायम गरिएको छ। त्यस्तै हेटौड़ाबाट काठमाण्डुतर्फ छुट्ने साना गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्। त्यसै गरी ठूला तथा मालवाहक गाड़ी ललितपुरको चापागाउँ भट्टे डाँडा ठिगन हुँदै हेटौड़ा पुग्नेछन्। यो रूट प्रयोग गर्नेले बेलुका 6 बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौड़ाबाट छुट्ने ठूला र मालवाहक गाड़ीका लागि भैंसे पालुङ टिस्टुङ नौबिसे हुँदै काठमाण्डु आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी लोड गाड़ीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह छ। ठूला र लोडयुक्त गाड़ीका चालकलाई बेलीब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ।
5: नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाण्डु उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाण्डु उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डु ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गर्ने निर्णय भएको छ।
4: नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणको आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बाढ़ी तथा अन्य प्राकृतिक विपदको कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजात बैंकिङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
5: रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्।
4: यस्तै चीनले रसुवा गरी जोड्ने केरून नाका जाने स्थलमार्ग पूर्ण रूपमा संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216का विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि त्यहाँ निरन्तर भइरहेको छ। यसअघि गएको भदौ 10 गते बुधबारको बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर काठमाण्डु महानगरपालिकाभित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। यस्तै 1 जनाको घर बगाएको छ। काठमाण्डु महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो। महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरेको छ। केन्द्रले नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाण्डुबाट रसुवा, गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि थमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो।
4: आज दिउँसो बागमती र कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। भोटेकोशी, बाढ़ी प्रभावित केही जिल्ला र काठमाण्डु उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भयो। धादिङ, गोरखा, पर्वत, लमजुङ, काभ्रे, काठमाण्डु उपत्यका लगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी देशको हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
5: शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 15.44 अंकले बढ़ेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो नेप्से 9.24 अंकले उकालो लागेको थियो। आज म्यूचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 193 कम्पनीको शेयर बढ़ेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.90 अर्ब करोड़को कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 कित्ता शेयर 2.94 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँले घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँ तोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घट्यो। हिजो तोलाको 4,765 रूपियाँ रहेकोमा आज चाँदीको भाव घटेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको C-420L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गति भन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एएनआईले जनाएको छ। रूसी पत्राचार, यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनका अनुसार अमेरिका, इजरायल र इरानबीच सैन्य युद्ध भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। रामजेट प्रविधि जहाज विरोधी तथा स्थल आक्रमण गर्ने क्रूज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेपास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ। खाड़ी क्षेत्रमा अमेरिका तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रूज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग आज दुई विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले चार बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ।
5: र दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिककले 10 टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्दै डिककले यो उपाधि हासिल गरेका हुन्। सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँगको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। यो सँगै 33 वर्षीय क्विन्टन डिकक टी20 क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5 खेलाड़ी बनेका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डिकक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी20 क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन र डिककले टी20 क्रिकेटमा 557 खेलमा 10 शतक र 84 अर्धशतक सहित 12,867 रन बनाएका छन्। उनी टी20 क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
4: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपैयाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
5: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
4: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक। धोनीको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
5: र डिककले 10 टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: किन झोक्राउनु भछ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 र 98 4 72 96 228।
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
5: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98 4 72 12 882 र 98 4 70 24 870।
4: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
7: ए जान्त जान्त
8: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: ए, के भयो? के को हल्ला खल्ला भयो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
10: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार विज्ञापन बोर्ड।
14: उत्सवको पर्व
15: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
14: एपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
15: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
14: फोन नम्बर 071542 6999 549 6999।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: सौजी क्युआर भयो है?
18: ए भगनुस् त मेसेज आएको छैन।

0: पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा, ड्यूरेबल, स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घर को इंटीरियर लाई टिकाऊ र सुंदर बनाउँछ। थप जानकारी का लागि ग्लोबल इंटीरियर लाई संपर्क गर्नुहोस्।
3: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचर का सामग्री एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिंग टेबल, डाइनिंग सेट, किचन, पार्केटिंग काठ को रेलिंग, सोफा, पार्टेशन लगायत घर अफिस होटल का सम्पूर्ण इंटेरियर काम को लागि ग्लोबल इंटेरियर एण्ड कास्ट उद्योग सम्झनुहोस्। प्रोप्राइटर लील कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
11: हाम्रा सेवाहरू:
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
13: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
4: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
3: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: स्वास्थ्यमा बटुवल,
15: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यासदेखि मिटेका कुरा,
15: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
16: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
17: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
18: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
20: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
19: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
20: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
19: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
21: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
23: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
24: ए ल ल, लिनुहोस् भाइ।
23: अनि दाई, कति भयो पैसा?
24: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
25: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न,
14: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाएपछि क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
14: बुझेँ।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
21: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
22: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
23: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
22: किन त्यस्तो गरेको होला त?
23: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
22: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
24: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंतिक करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
11: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
14: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
13: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, राहत कोषमा 8 अर्ब जम्मा। सुरुङमा फँसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति कंग्रेसको असन्तुष्टि, सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लागेको आरोप। उद्धारमा सेना परिचालन भए पनि जनपरिचालन नभएको नेकपा संयोजक प्रचण्डको टिप्पणी, सबैलाई विश्वासमा लिएर अघि बढ़न प्रधानमन्त्रीलाई सुझाव। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि संसदमा एमालेका 7 प्रस्ताव, नेपाली कंग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी गर्दै। भोटेकोशी बाढ़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल गठन। करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगन, मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र 2 पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला। दक्षिण कोरियाली विपद राहत टोली भोटेकोशी बाढ़ी प्रभावितको खोज तथा उद्धारमा केरुङ्गेली समाजद्वारा राहत कोषमा 1 लाख सहयोग, तिलोत्तमा 6 मणिपथका बासिन्दाले कोषमा 28,000 जम्मा गरे। न्यू होराइजन स्कूलले दियो राहत कोषमा 9,18,000, सृजनशील समाज तिलोत्तमाले 17 लाख रूपियाँ बराबरको राहत सामग्री संकलन गरी धादिङतर्फ पठायो। न्यू इन्भाइरोमेन्ट माविमा कक्षा 3 को प्रस्तुतिकरण तथा अभिभावक अन्तर्क्रिया कार्यक्रम र नेपाल ए टोली तास्मिनियासँग 2 विकेटले पराजित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसबाट भएको जनधनको क्षति लगायतका विषयमा संसदलाई जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढ़ीपछि भइरहेको खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापनको विषयमा समग्र जानकारी गराउनुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले दृढ़ संकल्पका साथ विपदसँग लड़ने प्रतिबद्धता जनाउँदै यो पीड़ा रसुवा नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा जोड़ दिँदै उहाँले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या हालसम्म 1114 रहेको र फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको मात्रै शनाखत भई आफन्तलाई बुझाइएको जानकारी दिनुभयो।
2: लाई अडिने ठाउँ हेलिकप्टरलाई ल्याण्ड हुने ठाउँ भएपछि मात्रै त्यहाँनिर उद्धार कार्यहरू शुरू गरिएको हो। विपदको बेला संघीय सरकार प्रदेश र स्थानीय सरकारसँग समन्वयको सन्दर्भमा शुरूआतदेखि नै हामी प्रदेश सरकारसँगै स्थानीय सरकार र

प्रधानमन्त्री शाहले भुटेको सीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गर्नुभयो। फरक प्रसंगमा प्रधानमन्त्री शाहले राहत कोषमा आर्थिक सहयोग आउने क्रम बढ़दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भइसकेको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर भएको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले अझै पनि 62 जिल्लाका 3916 नागरिक सम्पर्कविहीन अवस्थामा रहेको विवरण आएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। शुरूदेखि नै सरकारी निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टीमसहित उद्धारमा केन्द्रित हुनुपर्नेमा सरकार परिणाम दिने र प्राण जोगाउने भन्दा प्रचार मिलाउने काममा लागि परेको आरोप लगाउनुभयो। स्थलगत अवलोकन र उद्धारको पर्खाईमा रहेका पीड़ित परिवारका गन्थन सुनेपछि आफूले संसदमा यो विषय उठाएको चर्चा गर्दै नेता आङदाम्बेले सरकार जोखिम समुदायमा समयमै पुग्न नसकेको उल्लेख गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले रसुवाबाड़ीमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान असम्भव हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले समस्या समाधानका लागि जनपरिचालन गर्न सरकारलाई पटक पटक ध्यान आकर्षण गराउँदै आएको बताउँदै यो कुरा राजसभाका नेताहरूलाई पनि भनेको स्पष्ट पार्नुभयो। महाविपत्तिको सामना गर्नका लागि तीन तहका सरकार जनप्रतिनिधि नागरिक समाज आम जनतालाई विश्वासमा लिएर परिचालन गर्नुपर्ने भए पनि नगरिएको उहाँको गुनासो छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले प्रधानमन्त्रीलाई सबैको सहयोग लिएर अघि बढ़न सुझाव दिनुभएको छ। नेकपा एमाले भोटेकोशी बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि विशेष समिति गठन लगायत संसदमा 7 प्रस्ताव पारित गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सर्वपक्षीय संयन्त्र गठन लगायत प्रस्ताव राख्नुभयो। एमाले पहिलो नम्बरमा बालेनको एकाकी शासन शैलीमा परिवर्तन हुनुपर्ने उल्लेख छ। एमाले समस्या समाधानका लागि सर्वपक्षीय संयन्त्रको निर्माण गर्न तथा सरकारलाई निर्देशनका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ। पुननिर्माणका लागि अर्थमन्त्रीको संयोजकत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने एमालेको प्रस्ताव छ। यसैबीच रसुवा बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पारित गर्नु भएकोमा सभाले त्यसलाई सर्वसम्मतिले पारित गरेको हो। मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। नेपाली कंग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ। बुधबार इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको शीर्ष नेताको बैठकमा 15 महाधिवेशन मंगसिर 21-देखि 23 गतेसम्म गर्ने प्रस्ताव गरेको हो। जसमा वड़ा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते, प्रदेशसभा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 23 गते गर्ने प्रस्ताव छ। यस्तै जिल्ला अधिवेशन कार्तिक 15 गते, प्रदेश अधिवेशन मंगसिर 4 गते, केन्द्रीय महाधिवेशन मंगसिर 21-देखि 23 गतेसम्म गर्ने प्रस्तावमाथि इतर पक्षमा छलफल भइरहेको छ। कंग्रेसले आगामी असोज 16-देखि 19 महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक काम थालेका बेला इतर पक्ष छुट्टै महाधिवेशनको दिशामा अघि बढ़ेको हो। गत पौषमा सम्पन्न विशेष महाधिवेशनपछि कंग्रेस दुई भागमा विभाजित भई कंग्रेस आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने गरी अगाडि बढ़ेका छन्। यसैबीच नेपाली कंग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ। भदौ 20 गते शनिबार दिउँसो 1 बजे पार्टी मुख्यालय सानेपामा बैठक बस्नेछ। बैठकमा भोटेकोशी बाढ़ी विपद र पार्टीको 15 महाधिवेशन लगायतका विभिन्न विषयमा छलफल हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा भएको क्षतिको पनि बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने बताएका छन्। जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता ठूला क्षतिको पूर्ण मूल्यांकन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन्। बाढ़ीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्वेयर लगायतको सहभागितामा छलफल भई पुननिर्माण शुरू गर्न, नगद प्रवाह कर्जा सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ। बीमा कम्पनीहरूले यसअघि 2082 भदौको जेएनजी आन्दोलनमा भएको क्षतिको दावी भुक्तानी गर्दा पनि यकिन भएको क्षतिको 50% अग्रिम भुक्तानी गरेका थिए। भोटेकोशी नदीमा आएको बाढ़ीको कारण जलविद्युत आयोजना, भौतिक पूर्वाधार, सवारी साधन

0: कृषि तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका बीमित तथा लगानीकर्ताहरूको आर्थिक पुनर्थान र क्षतिपूर्तिका लागि बीमा दामी भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी, न्यायोचित र द्रुत बनाउन सम्बन्धित क्षेत्रका अधिकारीहरूबीच छलफल भइसकेको अर्थ मन्त्रालयले जनाएको छ। भोटेकोशी क्षेत्रका करिब 900 मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनामा मात्रै 1.80 खर्ब रूपियाँ लगानीमा क्षति पुगेको तथ्याङ्क छ। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगन गरिएको जानकारी गराएको हो। भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्टा उपहार कार्यक्रमलाई रोकेको जनाएको छ। काठमाण्डुबाट मोगलिनतर्फ बाहिरिने गाड़ीमध्ये इन्धन, पेट्रोलियम पदार्थ बोकेका र दुई पांग्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र दुई पांग्रेलाई भने पातले वन क्षेत्रबाट एकतर्फी आवत जावतको व्यवस्था मिलाइएको सड़क विभागले जनाएको छ। विभागका अनुसार नागढुङ्गा मोगलिन सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्रै मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै परेवा भीरमा समेत सड़क भाँसिएपछि उक्त स्थान जोखिमयुक्त भएको छ। धादिङको कृष्ण भीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्ण भीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवान खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति पुर्याएको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप बढ़ेको छ। रसुवाको भोटेकोशीमा हराइरहेको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण र कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजैबाट बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुलीमा एकमा खोज र उद्धारको काम थालेका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन अवस्थामा छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिएको छ। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। केरुङ्गेली समाज बुटोल रूपन्देहीले यही भदौ 20 गते आयोजना गरेको साधारण सभा तथा तीज मिलन कार्यक्रम स्थगन गरेर त्यसमा गरिने खर्च प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराएको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा उत्सव र मनोरञ्जन भन्दा माथि उठेर समाज र नागरिकप्रति सहयोग तथा एकबद्धता प्रकट गर्दै समाजले राहत कोषमा 1,01,111 रूपियाँ सहयोग गरेको हो। यस्तै तिलोत्तमा छ मणिपथ सेरोफेरो पुरानो सड़कका स्थानीय बासिन्दाले पनि प्रधानमन्त्री राहत कोषमा 28,500 रूपियाँ जम्मा गरेका छन्। समाजका अध्यक्ष देवी पुन मगरको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सल्लाहकार मोहन राणा मगरको पहलमा 19 घरबाट 1,500 दरले रकम संकलन गरे राहत कोषमा जम्मा गरिएको छ। यसपटकको तीज कार्यक्रम नमनाई बाढ़ी पीड़ितलाई सहयोग गर्ने निर्णय अनुसार 19 घरबाट उठेको रकम कोषमा जम्मा गरिएको समाजले जनाएको छ। यो होराइजन इंग्लिश बोर्डिङ सेकेण्डरी स्कूल भुटवलले प्रधानमन्त्री राहत कोषमा 9,18,660 आर्थिक सहयोग गरेको छ। कुल सहयोग रकम मध्ये विद्यालयको तर्फबाट 5,55,555 रूपियाँ, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट 2,52,000 रूपियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजूबाट 1,11,105 रूपियाँ गरी कुल 9,18,660 रूपियाँ मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो। विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपदको समयमा पीड़ितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू होराइजन परिवारले राहत रकम सहयोग गरेको बताउनुभयो। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकका लागि तिलोत्तमामा रहेको सृजनशील समाजले 17,00,000 रूपियाँ बराबरको राहत सामग्री संकलन गरी वितरणका लागि धादिङतर्फ पठाएको छ। समाजले स्थानीय टोल विकास संस्था आमा समूह तथा 3 स्टार कलेक्शन बुटोल लगायतको सहकार्यमा तीन दिनसम्म राहत सामग्री संकलन गरेको थियो। संकलन गरिएको राहत सामग्रीमा चामल, दाल, तेल, सोयाबीन, बेसार तथा विभिन्न मसला, चाउचाउ, बिस्कुट, कपड़ा, भाँडाकुँडा र मेडिकल सामग्री लगायत छन्। संकलित राहत सामग्री धादिङको घोजुरी गाउँपालिका 1, 2 र 6 का बाढ़ी प्रभावितलाई वितरण गरिने राहत सामग्री संकलन संयोजक पदम बहादुर पौडेल छेत्रीले बताउनुभयो। राहत सामग्री 3 वटा बोलेरो गाड़ी मार्फत धादिङ पठाइएको छ। राहत सामग्री लिएर समाजका अध्यक्ष सन्तोष वर्मा केसी सहित 6 जनाको टोली आजै धादिङतर्फ प्रस्थान गरेको हो। टोलीलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँड, उपप्रमुख जगेश्वर देवी चौधरी, तिलोत्तमा 4 का वडाध्यक्ष हरिबहादुर छेत्री तथा स्थानीय बासिन्दाले विदाई गरेका छन्। 2074 सालमा स्थापना भएको तिलोत्तमा सृजनशील समाजले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। रूपन्देहीको तिलोत्तमा 5 मणिग्राम स्थित न्यू इन्भाइरोमेन्ट अंग्रेजी माविले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कक्षागत प्रस्तुतिकरण तथा अभिभावक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीमा रहेका अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा उजागर गरी विभिन्न नयाँ नयाँ गतिविधिमा अभ्यस्त गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य मधुप्रकाश किमालीले बताउनुभयो।
1: अभिभावक र विद्यालयको बीचको सम्बन्धलाई मजबुत बनाउँछ र हाम्रो रिजल्ट, हाम्रो नतिजा र हाम्रो अपेक्षा र हाम्रो चाहना भएको हाम्रो कक्षा 3 मा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा नानीहरूको शैक्षिक प्रगतिको चाहना हुनेछ। सो शैक्षिक प्रगति प्राप्त गर्नको लागि गर्नुपर्ने दुर्बल कार्यहरू अहिलेको अभिभावकहरूले विद्यालयको व्यवस्थापनबाट विद्यालय व्यवस्थापनले शिक्षकहरूको तर्फबाट गर्नुपर्ने शिक्षकहरूले र विद्यार्थीहरूको तर्फबाट गर्नुपर्ने विद्यार्थीहरूले सबैले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो कर्महरू हामी अगाडि बढाउँदैछौँ र खास गरी अभिभावक र विद्यालयको सम्बन्धलाई अझ सुदृढ बनाउँछौँ।
0: प्राचार्य गेवालीका अनुसार बुधबार आयोजित कार्यक्रममा कक्षा 3 का विद्यार्थीहरूलाई सरस्वती वन्दना, पञ्चशील, गीत संगीत, नृत्य, भाषण कला लगायतका विभिन्न विधामा सरी गराइएको थियो। विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्रै सीमित नराखी उनीहरूको सृजनशीलता, नेतृत्व क्षमता, प्रस्तुतिकरण, कला तथा आत्मविश्वास विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने गेवालीको भनाइ छ। कार्यक्रममा कक्षा 3 अन्तर्गत विभिन्न सदनमा विभाजित विद्यार्थीहरूले विद्यालयको सभाहालमा विविध सांस्कृतिक तथा सृजनात्मक प्रस्तुति दिए। कक्षा 3 का विद्यार्थी रिदम गेमालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक हरि नेउपाने, प्राचार्य मधुप्रकाश गेमाली, सहप्राचार्य ध्रुव खरेल, शिक्षक पदम राणा, अभिभावक तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो। विद्यालयले क्रमशः अन्य कक्षाका विद्यार्थीलाई समेत यसै गरी मञ्च प्रदान गर्ने जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्न अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोली पहिलो एकदिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदै 8 विकेट गुमाएर भेटायो। यसअघि डार्बिनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो। नेपाल एका तीर्थराज दासले 37, मयंक यादवले 32, कुशल मल्लले 29, पवन सराफले नट आउट 22 रन जोड़े। अब नेपाल एले दोस्रो अभ्यास खेलमा शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्ने कार्यक्रम रहेको छ। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरको हामी अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक पुनः एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, राहत कोषमा 8 अर्ब जम्मा। सुरुङमा फँसेका नागरिकको उद्धारमा दिएको भएको ढिलाइप्रति कंग्रेसको असन्तुष्टि, सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लागेको आरोप। उद्धारमा सेना परिचालन भए पनि जनपरिचालन नभएको नेकपा संयोजक प्रचण्डको टिप्पणी, सबैलाई विश्वासमा लिएर अघि बढ़न प्रधानमन्त्रीलाई सुझाव। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि संसदमा एमालेका 7 प्रस्ताव, नेपाली कंग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी गर्दै। भोटिकोशी बाढ़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल, करदाता प्रोत्साहन कार्यक्रम हालका लागि स्थगित। मोगलिनतर्फ बाहिरिने मध्ये इन्धन र 2 पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला। दक्षिण कोरियाली विपद राहत टोली भोटेकोशी बाढ़ी प्रभावितको खोज तथा उद्धारमा। केरिङ्गेली समाजद्वारा राहत कोषमा 1 लाख सहयोग, तिलोत्तमा 6 मणिपथका बासिन्दाले कोषमा 28,000 जम्मा गरे। न्यू होराइजन स्कूलले दियो राहत कोषमा 9,18,000। सृजनशील समाज तेलोत्तमाले 17,00,000 रुपियाँ बराबरको राहत सामग्री धादिङ पठायो। न्यू इन्भाइरोमेन्ट माविमा कक्षा 3 को प्रस्तुतिकरण तथा अभिभावक अन्तर्क्रिया कार्यक्रम र नेपाली टोली तास्मानियासँग 2 विकेटले पराजित। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि निरन्तर सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857185188 9857220752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
2: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
3: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
4: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
1: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071542569 559 6999।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
10: होइन, के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो
9: त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
10: साउजी क्युआर भयो
11: है? ए, बगनुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: भोटेकोशी विपत्तिको आठौं दिन खोजी उद्धार अझै जारी। हालसम्म करिब 1200 शव फेला। मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो।
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा, र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई।
2: तारी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु।
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ।
5: भुटेकोशी बाढ़ी व्यवस्थापन बारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमै छ। विपक्षीसँगै सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
6: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभावका लागि 11,00,000 एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका शवको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
7: यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो, र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
6: तर भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढ़ेको छ। विपक्षी दलसँगै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फील्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढ़ी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
8: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
6: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आन्देम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
3: हामीले मौनता साध्यौं, खबरदारी गरेनौं र प्रश्न गरेनौं भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु, राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौं। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
6: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढ़ी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढ़ीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
9: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिंगो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
6: सत्तारूढ रासोपाका सांसद गणेश पराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनुभयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
10: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
6: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ़दै गएको छ।
5: भोटेकोशीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कैयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ, 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलिएको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, स्याफ्रोबेसी र रंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: रसुवा भोटेकोशी बाढ़ीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले निरन्तर गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापन कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार शव फेला परेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कर्म कार्यालय, त्यस्तै अध्यागमन कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ शनाखत भई बुझिलिएको शवको संख्या जम्मा 68 मात्रै रहेको छ।
5: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। नेपाली सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
11: अब राति के कोही अब चोर सुराएर केही गर्थ्यो भने नि अब हुन्छ नि त गेट त लाग्छ होला, के त लगाउँछ तर त्यत्रो मान्छे अब कस्तो के भयो सम्झना यस्तो खराब।
5: यसैबीच सभामुख डोलप्रसाद अरालले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै उहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
12: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ।
13: बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
14: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौ।
13: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ़ला। विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
16: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
16: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
17: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
18: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली साथी दीपक आचार्यबाट।
17: साझा खबरमा अब मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं।
14: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौं। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
17: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
20: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो त्यो बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गर्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 KGसम्म लान सकिन्छ भनेको छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 KG अथवा तपाईँको लगभग 200 चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामी त्यो वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ। र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भनेपछि अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गरे भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 सम्म बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ। त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिमचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
17: भोटे कोशी त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौं। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाई छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
0: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,279 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 110,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूधकोशी बेसिनमा इम्जा, लुमदिङ, चामलाङ, होङ लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
2: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर।
21: अनि त्यही ल्याएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि?
2: छानेर खान्छ हजुर।
21: छानेर केमा छान्ने?
2: कपडाहरूमा, सुतीको कपडाहरूमा, सानो कपडाहरू छानेर।
0: खानेपानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
23: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ़दै गएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय भीम बहादुर कुमालले बताउनु भएको छ।
3: तपाईँको बाढी त उर्लिएर आएर चाहिँ यस्तो बुटाहरू त झर्याप झुरुप हानेको हजुर, झर्याप झुरुप के नै राख्यो गाँचेपछि घरहरू त ऊ त्यो खम्बा क्याममा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हान्दा यस्तो फरक फर्क्यो, अर्कोचोटि फरक फर्क्यो, अर्को फेर स्वाटै लग्यो त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ त
21: लिनुभयो होला है
3: नराम्रो छ अत्तालि हजुर फरक कसरी हाने देखिएको पनि अर्को घर हान्दा हान्छ अग्लो घर थियो स्वाट हानेर स्वाट हानेर छचक्कै पानीको मन फुट्यो
21: पानी त छैन
3: त्यो के अरे हेमपार थियो अहिले भर्खर यता कता कता होला यता हालेको थियो त्यो पार फुट्यो गयो अनि अहिले जोड्नी त चलन त भएन अब सबै यस्तो व्यस्तमा छौँ हामीले चाहिँ लागि परेको छैन त्यस कारणले असुविधा छ हजुर
21: पानी छैन
3: पानी छैन
21: खाने पानी मात्रै कि
3: पिउने खाने पानी नै छैन परेको पानी पनि छैन साह्रै गाह्रो छ हजुर
21: के गर्नु
3: पानीको अब चाहिँ नि हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरेर
21: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको
3: छ हामीले पहिले पुर्खैदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ त्यही पानीमा हामीले खाइरहेछौँ
21: पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ फोहोर हुन सक्छ
3: एक घन्टा लाग्छ त्यहाँ जानलाई
21: पानी लिनलाई
3: हजुर ताजी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु
21: एक घण्टा तल गएर पानी लिएर आएर
3: खाने गाग्रो बल्ल बल्ल
21: अनि मुहान त फोहोर भएको छैन
3: मन त सानो भुल्ल आउने कुवा हो हजुर त्यति फोहोर कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
21: अनि त्यही ल्याएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि
3: हामीले त त्यतिकै खान्छ हजुर कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छानेर
21: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आपत पर्छ होला है
3: हामीले चाहिँ पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ
21: एक
3: घन्टा तारिखलाई पठाउनु
21: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको
3: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउन चाहिँ पानीले गर्दाखेरि लडर सबैले खाना लाउन पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
0: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो
4: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिरहेको थियो हामीले तिनै जिल्लामा धादिङ रसुवा र नगरकोटमा तीनजनामा एक एकवटा जना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्कहरू लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगे म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप प्रोक्युरमेन्टको कामहरू भइरहेको छ आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकुवर हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ के माध्यमबाट लगभग भाषामा ढुवान गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामीले
7: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेको छ
4: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ अहिले हामीले बर्खामा पलाउने मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
0: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न सत्तापक्षमै असन्तुष्टि देखिएको छ होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ भोटेको सी विपदको आज 8 दिन खोजी उद्धार कार्य अझै जारी छ हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ
22: हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलो तमाको बढीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
8: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
11: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
11: स्त्री तथा प्रसुति
8: बाल रोग
11: छाला तथा यौन रोग
8: हार जोड्ने नसा तथा बाथ रोग
11: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
11: जनरल सर्जरी
8: भिडियो एक्सरे
11: डिजिटल एक्सरे
8: ईसीजी
11: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
11: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
12: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
2: 98-570-21-835
14: शान्तिको आवाज रेडियो लुम्बिनी

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
5: सबै मिलाई खुवाऊ
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: स्वास्थ्यमा बटवल
8: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
7: असल अभ्यासदेखि नीतिका कुरा
8: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
9: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
9: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
11: हेलो
12: हेलो
11: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
12: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
13: हजुर
12: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
13: लो दिन त हेलो भन्नुहोस् त
11: हेलो हजुर
13: हजुर
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
13: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
12: ए नानी के भन्ने रहेछ के भयो
13: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
12: ल ल ल किन दिन्थे
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
15: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
16: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
17: आ पर्दैन आमा त्यही पुग्ने त हो
16: एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
17: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
16: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
17: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
16: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
17: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
18: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
16: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
17: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
18: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
17: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
16: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
17: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
18: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
17: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
16: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त। यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र?
17: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
21: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
22: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
21: के रे, नानी त भर्खर 17 की लागि होइन र?
22: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
21: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
22: ए हो र?
19: नेपाल सरकार विज्ञापन बोर्ड।
23: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
24: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
25: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
26: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
27: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: आफ्ना
15: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
0: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
15: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
0: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
0: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यति बेला रातिको 9 बज्यो।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
8: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
9: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
11: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Hey you, do you want to talk to me?
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन? तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्री।

दिनभरिका थकानहरू बिर्सेर मुस्कुराउँदै बसौं। दिनभरिका थकानहरू बिर्सेर मुस्कुराउँदै बसौं। मनका पीडा सबै आज गीत सँगै बगाउँदै बसौं। रातको यो शीतलतामा मीठा सपना सजाउँदै रातको यो शीतलतामा मीठा सपना सजाउँदै शुभरात्रिको कार्यक्रम सँगै केही बेर रमाई बसौं। दिनभरिका थकानहरू बिर्सेर मुस्कुराउँदै बसौं। सम्पूर्णमा नमस्कार। कार्यक्रम शुभरात्री सँगै उपस्थित भइसकेको छु म तपाईँको निरन्तरको आवाजको दुनियाँको सहयात्री इज्जत कण्डेल भने मलाई प्रविधिबाट मिठो साथ दिँदै हुनुहुन्छ यति बेला रुम सँगै प्रशान्तले। पक्कै पनि तपाईँ हामीलाई www.radiolumbini.org लगायत हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन सँगै फेसबुक लाइभमा तपाईँले रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडी सर्च गरेर त्यहाँ हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ। सँगै लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट 96.8 मेगाहर्जको ध्वनि तरङ्गबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनेर साथ दिँदै हुनुहुन्छ। यो आशा व्यक्त गर्न चाहन्छौ यहाँबाट र कार्यक्रम हरेक बुधबार राति 9 बजे पछाडि हामी करिब 10 बजेसम्म तपाईँसँगको यात्रामा जुट्ने गर्छौ। आज पनि आइसकेका छौं र यति बेला देश केही पीड़ामा छ, केही रोइरहेको छ। धेरै देश हाम्रो देशका दाजुभाइहरूले आफ्नो वासस्थान गुमाउनु भएको छ। निकै पीड़ादायी अवस्था छ, यति बेला देश रोइरहेको अवस्था छ। सारा विश्वले यति बेला नेपालका लागि पुकारिरहेको छ राम्रो समाचारका लागि। कतिजनाले यति बेलासम्म शहादत प्राप्त गरिसक्नु भएको छ। रसुवा मायाको भीषण बाढी जसले धेरैजना बालबालिका आमा बुवा दाजुभाइ दिदीबहिनी

एकजनाको जीवित उद्धार गर्न सकियोस्, ताकि केही भए पनि व्यक्तिहरूको मनमा मलम लगाउन सकियोस्। यो पीडादायी अवस्थाको कारण पनि निकै शोकमा छौं, पीडामा छौं। यसर्थ पनि आजको कार्यक्रमलाई अलिक मनोरञ्जनात्मक भन्दा पनि त्यस्तै खालका हाम्रा कुराकानीहरू पक्कै रहनेछन्, सँगै गीत संगीत पनि त्यस्तै रहनेछन्। यसर्थ कार्यक्रमलाई शुभारम्भ गरौं यो साङ्गीतिक आवाजबाट। साङ्गीतिक आवाजपछि पुनः उपस्थित हुनेछु, हामीसँगै रहनुहोला।

मिठो गीत राखेका थियौं भर्खर मात्र कार्यक्रममा रहेर तपाईँका लागि भर्खर मात्र रेडियो ट्युन अन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ कार्यक्रम शुभरात्रि। शुभरात्रिसँगै म तपाईँको निरन्तरको सहयात्री जतखण्डेल छु भने प्रविधिबाट साथीहरू हुनुहुन्छ रोम र प्रशान्तले साथ दिँदै हुनुहुन्छ। आज अलिकति पीडादायी कुराकानीहरू गर्दैछौ। यहाँ देश दुखिरहेको छ, देशका अधिकांश भूभागका कोही न कोहीले आज पटेको सीमा आएको जुन जसको त्यागको बाढीमा ज्यान गुमाउनु भएको छ, त्यो अत्यन्त पीडादायक अवस्था धेरै मानिस अझै भेटिने हुनुहुन्छ। कतिका हात कतिका खुट्टा भेटिरहेका छन्, शरीरका अङ्ग भङ्ग भएका छन्, निकै गाह्रो अवस्था छ। हामी त्यति मात्र कामना गर्न सक्छौ जस जसको आफन्तहरू मिसिङ हुनुहुन्छ अझै पनि, केही त्यहाँ सास सहित भए पनि आफन्तसँग जुट्ने एउटा अवसर मिलोस्, हामी यो कामना गर्न चाहन्छौ। र कतिपय शहादत प्राप्त गरिसक्नुभएकाहरूको पनि पहिचान खुलोस्, यानि कि कम्तीमा सास नपाए पनि लासको पनि एउटा आस हुन्छ भनिन्छ, यसर्थ पहिचान पनि खुलोस्। यहाँबाट यो भन्न चाहन्छौ, यो अपेक्षा गर्न चाहन्छौ र यो कामना गर्न चाहन्छौ। आज यो देश रोइरहेको बेलामा हामी केही गजलहरू सँगै उपस्थित छौँ, जोड्नेछौँ। धेरै कुराकानी भन्दा पनि छोटा मिठा गजलहरू जोड्ने हाम्रो प्रयत्न रहनेछ। एउटा गजल छ, गजल सुरु हुन्छ यसरी। देश डुब्न लाग्यो किनार लगाइदेऊ, हो यहाँ देश डुब्न लाग्यो किनार लगाइदेऊ, टुटेका सपनालाई आधार लगाइदेऊ। आँसुमा भिजेका छन् गाउँका ती बाटाहरू, आँसुमा भिजेका छन् गाउँका ती बाटाहरू, घाउमा मायाको मलम अपार लगाइदेऊ। युवासँगै परदेशिदाको सुनसान छन् बस्ती, युवा सबै परदेशिदा सुनसान छन् बस्ती, आफ्नै माटोमा फर्किने बहार लगाइदेऊ। जात धर्मका नाममा नछुटोस् हाम्रो मन, जात धर्मका नाममा नछुटोस् हाम्रो मन, एकताको मुटुमा सुन्दर हार लगाइदेऊ। किसानको पसिनाले सिन्चिएको यो धरती, किसानको पसिनाले सिन्चिएको यो धरती, मेहनतको उज्यालो संसार लगाइदेऊ। अध्ययारोले छोपे पनि आशा मर्न नदेऊ, अध्ययारोले छोपे पनि आशा मर्न नदेऊ, नेपालको मुहारमा नयाँ निखार लगाइदेऊ। देश डुब्न नदिन अब हातेमालो गरौं, देश डुब्न नदिन अब हातेमालो गरौं, विखण्डित मनहरूमा प्रेमको ताला लगाइदेऊ, टुटेका सपनाहरूलाई आधार लगाइदेऊ, घाउमा मायाको मलम अपार लगाइदेऊ, आफ्नै माटोमा फर्किने बहार लगाइदेऊ, एकताको मिठो मुटुमा सुन्दर हार लगाइदेऊ, मेहनतको उज्यालो संसार लगाइदेऊ, नेपालको मुहारमा नयाँ निखार लगाइदेऊ। हो यहाँ देश डुब्न लागेको छ, देशलाई किनार लगाइदेऊ, हो किनार लगाइदेऊ।

मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ। पक्कै पनि अहिले पछिल्लो परिस्थिति यस्तै छ, हाँस्न सकिरहेका छैनौ, आफ्ना काम कर्महरू खुसी मनले गर्न सकिरहेका छैनौ, हरेक काम गर्दा तिनै पीडामा भएका दाजुभाइ दिदीबहिनीको अनुहार झल्झल्ती आफ्नो आँखा अगाडि आइरहेको छ। यसर्थ पनि मन शान्त पार्न सकिरहेकै छैनौ। गीतले यस्तै भन्दै थियो, मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ। पक्कै पनि एउटा दैवको लीला प्रकृतिलाई कसैले केही गर्न सक्दैन। यसर्थ पनि यस्ता प्रकृति प्राकृतिक प्रकोपबाट बच्नका लागि हामी आफै सजग त पक्कै बन्नुपर्छ, तर सजग बन्नुपर्छ भनिरहँदा कतिखेर प्राकृतिक प्रकोप आउँछ त्यो कसैलाई पनि थाहा हुँदैन, न खबर हुन्छ न के हुन्छ, त्यो आउने एक्कासी नै हो। यसर्थ पनि सम्भावित कारणहरूबाट बच्नका लागि पनि हामी केही सजगता अप्नाउनुपर्छ। सकेसम्म नदीको धेरै किनारमा बस्नु पनि हुँदैन, सधैँको दिन के हुँदैन। यसर्थ पनि हामी सजगता अप्नायो भने केही हदसम्म क्षति कम गर्न सक्छौँ, यो चाहिँ पक्कै हो। ओके, फेरि पनि अर्को गजलतर्फ जाउँ। यो गजल रहेको छ, देश रोइरहेछ खबर कसले सुन्छ यहाँ, देश रोइरहेछ खबर कसले सुन्छ यहाँ, गाउँ बोकी हिँड्छ हिँडेको स्वर कसले सुन्छ यहाँ, आफ्नै माटो छोडी युवा परदेशिँदैछन्, आफ्नै माटो छोडी युवा परदेशिँदैछन्, खाली हुँदैको हुँदै गएको घर कसले सुन्छ यहाँ, किसानको पसिनाले अन्न फलाउँदा पनि, किसानको पसिनाले अन्न फलाउँदा पनि उसकै दुःख र अवर कसले सुन्छ यहाँ, आशा बोकेर हिँड्ने आँखाहरू थाकिसके, आशा बोकेर हिँड्ने आँखाहरू थाकिसके, टुट्दै गएको रहर कसले सुन्छ यहाँ, सत्य बोल्दा बाटोमा काँडा मात्रै भेटिन्छ, सत्य बोल्दा बाटोमा काँडा मात्रै भेटिन्छ, न्याय खोज्दै खोज्ने त्यो नजर कसले सुन्छ यहाँ, हामी मिलेर देशलाई फेरि हँसाउनु पर्छ, हामी मिलेर फेरि देशलाई हँसाउनु पर्छ, देशको पीडा र करोड स्वर कसले सुन्छ यहाँ, माटोको माया मुटुभित्र राखौं सधैँ, माटोको माया मुटुभित्र राखौं सधैँ, देश रोहिरहेछ अब खबर कसले सुन्छ यहाँ, गाउँ बोकी हिँडेको स्वर कसले सुन्छ यहाँ, खाली हुँदै गएको घर कसले सुन्छ यहाँ, उसकै दुःख र अवर कसले सुन्छ यहाँ, टुट्दै गएको रहर कसले सुन्छ यहाँ, न्याय खोज्ने त्यो नजर कसले सुन्छ यहाँ, देशको पीडा र करोड स्वर कसले सुन्छ यहाँ, देश रोइरहेछ अब खबर कसले सुन्छ यहाँ, हो खबर कसले सुन्छ यहाँ।

म सानो छु, मेरो देश बसाई देऊ। हो, आफ्नो देशप्रतिको माया हरेक नेपाली जन जनलाई एउटा जति सानो भए पनि र बालकलाई पनि देशप्रतिको माया स्नेह पक्कै हुन्छ। त्यस्तै किसिमको राष्ट्रप्रति ओतप्रोत निकै मिठो गीत राखेका छौँ भर्खर मात्र तपाईँका लागि। पक्कै पनि हामी गजल जोड्ने प्रयत्नमा छौँ, फेरि पनि अर्को गजलतर्फ नै लागौं। हामी धेरै कुराकानी भन्दा पनि गजलतर्फ नै लागिरहेका छौँ। देशको पीड़ालाई भुल्ने हामी प्रयास गरिरहेका छौँ, सकेसम्म राम्रो होस् भन्ने हाम्रो एउटा कामना पनि रहेको छ। यति बेला गजल सुरु हुन्छ अर्को यसरी। आधी आए तराईमा पहाड़ले छेक्नुपर्छ, आधी आए तराईमा पहाड़ले छेक्नुपर्छ, दुःख परे हिमालयलाई तराईले टेक्नुपर्छ। हिमाल पहाड़ तराई एउटै मुटु हुन हाम्रो, हिमाल पहाड़ तराई एउटै मुटु हुन हाम्रो, एकताको डोरीले नेपाललाई बाँध्नुपर्छ। कहिले बाढी कहिले पहिरो कहिले पीड़ाको रात, कहिले बाढी कहिले पहिरो कहिले पीड़ाको रात, एक अर्काको आँसु पुस्दै साथ दिनुपर्छ। जात र धर्म होइन नेपाली हाम्रो पहिचान, जात र धर्म होइन नेपाली हाम्रो पहिचान, विभेदका पर्खालहरू सबैले भत्काउनुपर्छ। युवा शक्ति विदेशिता सुनसान बन्छन् गाउँ, युवा शक्ति विदेशिता सुनसान बन्छन् गाउँ, आफ्नै माटोमा भविष्यको सपना रोप्नुपर्छ। देश दुग्दा कुनै भूगोल पराई बन्न नपाओस्, देश दुग्दा कुनै भूगोल पराई बन्न नपाओस्, एकको घाउमा अर्को हातले मलम लगाउनुपर्छ। नेपाल हाम्रो साझा घर सबैको साझा सपना, नेपाल हाम्रो साझा घर नेपाल सबैको साझा सपना, देश बचाउने यात्रामा सँगसँगै हिँड्नुपर्छ, दुःख परे हिमाललाई तराईले टेक्नुपर्छ, एकताको डोरीले नेपाललाई बाँध्नुपर्छ, एक अर्काको आँसु पुस्दै साथ दिनुपर्छ, विभेदका पर्खालहरू सबैले भत्काउनुपर्छ, आफ्नै माटोमा भविष्यको सपना रोप्नुपर्छ, एकको घाउमा अर्को हातले मलम लगाउनुपर्छ, देश बचाउने यात्रामा सँगै हिँड्नुपर्छ। हो, आधी आए तराईमा पहाडले छेक्नुपर्छ, दुःख परे हिमाललाई तराईले टेक्नुपर्छ। हो, दुःख परे हिमाललाई तराईले

ओके माटोलाई जोडेरलाई त मुटुहरू दुख्नु पर्छ। राष्ट्रप्रति उत्प्रोत राष्ट्रप्रेमले उत्प्रोत गीत रहेको थियो भर्खर मात्र तपाईँका लागि। यति भन्दा त एउटा गजल चाहिँ जोडौं, हामी कार्यक्रमको करिब करिब अन्त्यतर्फ छौं, यसर्थ पनि एउटा गजल चाहिँ जोड्न चाहेँ मैले। बाढीको भेलले बगाउन खोज्यो तर बाँचेर आए, बाढीको भेलले बगाउन खोज्यो तर बाँचेर आए, अध्ययारोले बाटो सेक्यो उज्यालो खोजेर आए। आँखाभरि डर थियो मनभरि थियो पीड़ा, आँखाभरि डर थियो मनभरि थियो पीड़ा, समयसँगै लड्दै लड्दै मुस्कुराएर आए। घर आँगनको सम्झनाले अझै मन रुन्छ कहिले नाई, घर आँगनको सम्झनाले अझै मन रुन्छ कहिले नाई, तर आशाको केही सपना हृदयमा बोकेर आए। जिन्दगीले सिकायो हार्नु हुँदैन कठिन घडीमा, जिन्दगीले सिकायो हार्नु हुँदैन कठिन घडीमा, टुटेका ती हिम्मतहरू फेरि जोडेर आए। बगेका यादहरूलाई आँसुमा बग्न दिइन मैले, बगेका यादहरूलाई आँसुमा बग्न दिइन मैले, नयाँ बिहानको प्रतीक्षा गर्दै अघि बढेर आए। अध्ययारो बाटो छेक्यो उज्यालो खोजेर आए, समयसँगै लड्दै लड्दै मुस्कुराएर आए, तर आशाका केही सपना हुँदा हृदयमा बोकेर आए। टुटेका ती हिम्मतहरू फेरि जोडेर आए, नयाँ बिहानीको प्रतीक्षा गर्दै अघि बढेर आए। अध्ययारोले बाटो छेक्यो उज्यालो खोजेर आए। ओके, यो त रहेको थियो गजल तपाईँका लागि। यिनै कुराकानी गर्दा गर्दै र केही गजलहरू सम्प्रेषण गर्दा गर्दै करिब आजको कार्यक्रमको समय करिब करिब सकिएको संकेत पाएका छौं। यसर्थ पनि देश विदेशबाट हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष आभार भन्नुपर्छ। र जति पनि पछिल्लो समयको देशको परिस्थितिबाट प्रभावित हुनुहुन्छ, सबैलाई एउटा उठ्ने शक्ति प्रदान होस् र आत्मबल बढ़ोस् र नयाँ बाटो कोरेर हिँड्ने एउटा शक्ति मिलोस्, यो कामना गर्न चाहन्छौ। यहाँबाट आफू यात्रा गर्दा हुन्छ या जहाँ बस्नु भएको छ, निकै ख्याल गर्नुहोला आफ्नो लागि, र घरमा कोही बिरामी हुनुहुन्छ भने पनि ख्याल गर्नुहोला, औषधि सेवन गर्नु भएन कि एकचोटि ख्याल गर्नुहोला। रातको समय छ र टोकाको छुकल राम्रोसँग लाउनु भएको छैन कि, आउलकहरू लाउनु भएको छैन कि, गजुहार लाउनु भएको छैन कि, एकचोटि ख्याल गर्नुहोला। कोठमा डिया बच्चा पाल्नु भएको हुनसक्छ, उनीहरू फुट्न सक्छन् भाग्न सक्छन्, उनीहरूलाई पनि एकचोटि ख्याल गर्नुहोला। सबैभन्दा बढी त आफूलाई ख्याल गर्नुहोला भन्दै अन्तिममा आमा म त फर्केर आए भन्ने गीत छाड्दै आजको श्रृङ्खलाबाट मलाई प्रविधिमा मिठो साथ दिने साथी रोम र प्रशान्तलाई विशेष आभार व्यक्त गर्दै म तपाईँको निरन्तरको आवाजको दुनियाँको सहयात्री इज्जत पनि आजको श्रृङ्खलाबाट आज्ञा चाहन्छु। यहाँ शुभरात्री, शुभ सपनी, आफ्नो ख्याल गर्नुहोला र सजगता अप्नाउनुहोला।

0: 잡아. 기대로 말.
1: 나한테 이제 이거 몇 달이나 하지

0: तपाईँ ढुक्कौ
1: है भात बाँकी छ
0: अब पस्किन मात्रै बाँकी छ
1: तपाईँ ढुक्क हुनुहोस्
0: ओके दाइ
1: तपाईँको काम अहिले त

प्रहरी र नागरिक भाई भाई सबै आफन्त गोही छैन पराई नेपाल आमाका एउटै सन्तान अब त छाडौं तानातान हातमा हात कदममा कदम मिलाई सबै मिली अघि बढाऊ मुलुकलाई ल्याओ ऐतिहासिक शान्ति र समृद्धि अब त त्यागौं झगडा र जिद्दी झगडाको साटो अपनाऊ संवादको सबैले जित्ने बाटो समुदाय र प्रहरी एक भई विश्वास र सहकार्यले पाइला अघि बढाउँदै बनाऊ नेपाल चिनाऊ नेपाल सधैँ बनी वीर गोर्खाली एकता बद्ध नेपाली एकता बद्ध

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए भागु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड। डेंगू से बचे की खंती मच्छर के काटे से बचे भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
6: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
8: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
9: सफलता अनि संघर्षका कथा।
10: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
7: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
11: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजे सम्म।
12: Peace or sanity, come on.

0: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: VPN नेट, तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पिड इन्टरनेट, अल्ट्रा फास्ट स्पिड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवाल 9, फोन 0174383646, 0174383014, 0174383016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
7: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको कहाँ।

0: बनाइदिनी होला।
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: किन झोक्राउनु भछ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
7: होइन पुर्खे बा, किन के भयो र?
8: बाह्र चौर आइस घुमे गरेर
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
9: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
7: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
8: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
9: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
10: साउजी क्युआर भयो है?
11: ए बकुनुस् त, मेसेज आएको छैन।
12: घरी एसएमएस

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जुन तपाईँको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641 535-641।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: शान्तिको आवाज।

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज मा
1: राज पौडेल जी सोध्नुहुन्छ व्यस्त र हतारको जीवन शैलीलाई कसरी ध्यानमय बनाउने थकित अवस्थामा ध्यानलाई ध्यान लाग्छ कि लाग्दैन ध्यानलाई त व्यस्तता या फुर्सद भनेर त्यो आवश्यकतै छैन ध्यान त सजगता हो तपाईँ जे गर्नुहुन्छ त्यसमा होस जोडिदिनुहोस् ध्यान भइहाल्यो सजग भएर काम गर्नुहोस् ध्यान भइहाल्यो हो हतार गरेर काम गर्दा सजगता छुट्न सक्छ असजग हुन सकिन्छ त्यसकारणले धेरै हतार नगर्नुहोस् छिटो गर्नुहोस् छिटो गर्नु र हतार गर्नुमा फरक छ किनभने छिटो शरीरले गर्छ हतार मनले गर्छ त्यसकारण यो मनलाई चाहिँ हतार गर्न नलगाउने शरीरले छिटो गर्दा हुन्छ छिटो गर्नुलाई नै फेरि हतार गरेर नठान्दा हुन्छ तर हतार मनले गर्यो भने चाहिँ मन असजग हुन सक्छ बेहोसीतिर जान सक्छ यदि मनले हतार गरेको छैन भने त्यहाँ सजगता बन्न सक्छ र सजगता बन्यो भने थकाइ लाग्दैन हतार मनले गर्छ छिटो गरेर कहिल्यै थकाइ लाग्दैन थकाइ हतार गरेपछि लाग्छ थकाइ बेहोसीमा काम गर्दा लाग्छ जति तपाईँ सजग भएर काम गर्नुहुन्छ सजग भएर काम गर्नुभयो भने आनन्द आउँछ र आनन्द र थकाइ एक अर्काका विपरीत हुन् जहाँ आनन्द हुन्छ त्यहाँ थकाइ हुँदैन जहाँ थकाइ हुन्छ त्यहाँ आनन्द हुँदैन अब सजग भयो कि त आनन्द आउँछ तपाईँले सुन्नु भएको छ कहीँ आज मैले यो काम बडो ध्यान लगाएर गरेँ यो काम गर्नमा खुब ध्यान लाग्यो त्यसकारण खुब मलाई थकाइ लागेको छ सुनेछ कहीँ ध्यान लागेपछि त थकाइ हराउँछ किन हराउँछ ध्यान लगाएर काम गरेपछि आनन्द आउँछ सुन्नुभएको छ कतै मैले खुब ध्यान दियो काम गर्न खुब ध्यान लाग्यो के ध्यान लगाएर काम गरेँ त्यही भएर विरक्त लागेको छ सुनेछ ध्यान लगाएर काम गरेपछि कहिल्यै विरक्ति हुँदैन आनन्दै आनन्द हुन्छ र आनन्दमा काम गर्ने व्यक्तिकोलाई कहीँ थकाइ लाग्छ र जुन काम गर्दाखेरि आनन्द आउँदैन जबरजस्ती गर्नुपर्छ मन नपराई नपराई दुखी भएर गर्नुपर्छ त्यस्तो काममा चाहिँ एकदमै थकाइ लाग्छ र हतार भने त्यस्तै काममा हुन्छ त्यही काममा मनले हतार गर्छ कतिखेर काम सिद्ध्याउँ कतिखेर सिद्ध्याएर यहाँ भागौँ जस्तो हुन्छ अब आनन्द आइरहेको छ काम गर्दा किन सिद्ध्याउँछ नि एकछिन अरू काम गर्न पाए पनि हुन्थ्यो कस्तो मजा आइरहेको छ हुन्छ अनि हतार हुँदै हुँदैन मनले अनि हतार गर्दैन जहाँ आनन्द आउँदैन त्यहाँ मनले हतार गर्छ अब थकाइ पनि नलागोस् हतार पनि नहोस् त्यसको लागि के गर्नु पर्दो रहेछ त जे काम गर्यो त्यसमा ध्यान लगाएर गर्नु पर्दो रहेछ ध्यान लगाएर काम गर्नुभयो भने तपाईँले ध्यानको लागि छुट्टै समय निकाल्नु पर्दैन र जसले ध्यानलाई अलग समय निकाल्छ कामलाई अलग समय निकाल्छ त्यो व्यक्तिले ध्यान गर्न जानेन भन्ने बुझिन्छ होइन भने कर्म नै ध्यान भन्छ म जे काम गरौं त्यही ध्यान भयो ध्यानको लागि छुट्टै समय निकाल्नै परेन मात्रै सजग भएर होसपूर्वक मन लगाएर ध्यान लगाएर काम गर्नुहोस् त्यो काम नै ध्यान भयो र काम ध्यान भन्नुपर्छ होइन भने त एक घन्टा ध्यान हुन्छ तपाईँ बिहान एक घन्टा ध्यान गर्नुहोला एक घन्टा सजग हुनुहोला बाँकी 23 घन्टा त असजग हुनुहुन्छ नि, 23 घन्टा चाहिँ बेहोसीमा काम गर्ने, 1 घन्टा होसमा रहँदैमा होस बढ्छ कि क्या? त्यस कारणले यहाँले के विचार गर्नु पर्यो भने, मेरो जीवनशैली पुरै जीवनचर्या नै ध्यान माय होस्। मेरो जीवन नै ध्यानमय होस्, म जे गरौं ध्यान बनोस्, सास फेरे पनि ध्यान, हिँडे पनि ध्यान, खाए पनि ध्यान, बोले पनि ध्यान, म जे गरौं ध्यान बनोस्। बस यसको अभ्यास गर्नुपर्छ। यो अभ्यास भयो भने तपाईँ यो प्रश्न आफै हराउँछ, किनभने मेरो जीवनशैली नै ध्यान बन्यो। अनि यहाँ भन्नुहुन्छ, थकित अवस्थामा ध्यान लाग्छ कि लाग्दैन? थकित भए पो ध्यान लाग्छ कि लाग्दैन प्रश्न। जुन व्यक्ति आनन्द भावमा काम गर्छ त्यसलाई के को थकाई? आफ्नो परीक्षा गर्नुहोला। यो मलाई ध्यान

त्यसको लागि घटीमा पनि चार बजे साढे चार बजे त उठ्नु पर्यो र बेलुका साढे नौ बजेसम्म पनि क्लास चलिरहेको हुन्छ। विश्राममा जाँदा दस साढे दस हुन्छ, बिहान चार साढे चार बजेदेखि बेलुका दस साढे दस बजेसम्मको दौडधुप छ, निरन्तर खटाइ छ, काम त छ नि। तर यहाँलाई म अहिले भन्छु, हामीलाई नै हेर्नुहोला, बिहान जुन ताजा देख्नुहुन्छ अनुहार, बेलुका साढे नौ बजे अलिकति पनि अनुहारमा थोरै पनि थकान देख्नुभयो भनेदेखि नै त्यतिखेर प्रश्न गर्नुहोला, गुरु आज थकान देखिया छ नि। त्यो दिन म भनौँला, आज मेरो जीवन शैली बिग्रियो, मैले बिगारे, होइन भने बिहान जस्तो त्यस्तै हुन्छ अनुहार, याद गर्नुहोला ल। रत्ती पनि थकान हुँदैन, बिहान जस्तो थिएँ बेलुका सुत्ने बेलासम्म त्यस्तै फुर्ति, र बेलुका जस्तो अनुहार लिएर सुत्यो बिहान उठ्ने बित्तिकै त्यस्तै अनुहार हुन्छ। धेरै मान्छेको अनुहार बेलुका सुत्ने बेला त ताजै छ, बिहान चाउरिएको हुन्छ, सबै निचोरिएको, अनि बिहान मुख धोएर आउँदाखेरि पनि त्यो छाला चाहिँ सोरिएकै हुन्छ कति ठाउँमा, त्यस्तो अनुहार बिग्रिएको देख्नु भएको छ धेरैको, बिहान उठ्दाखेरि अनुहार बिग्रियो। यसको अर्थ उसको जीवनशैली गलत छ, ध्यानमय छैन। ध्यानमय व्यक्तिको अनुहार कहिल्यै बिग्रदैन, बिहान जस्तो बेलुका त्यस्तै ताजा, बेलुका जस्तो सुत्यो बिहान उठ्दा उस्तै ताजा, जस्ताको तस्तै। त्यसलाई के को थकाइ, जतिसुकै काम गरोस् न के को थकाइ, किनभने उसको कामभित्रै विश्राम हुन्छ, जहाँ रमाएर काम गरेको छ त्यहाँ के को थकाइ। थकाइ भनेको शरीरको होइन मनको रहेछ, थाक्दो रहेछ मन, शरीर कहाँ हो र, शरीर थाक्यो भने त हेर्नुहोस् एकछिन विश्राम गर्नुभयो भने सकियो, बीस मिनट तपाईँलाई शरीरलाई आराम दिनुहोस् फेरि दुई तीन घण्टा काम गर्न तयार हुन्छ। तर मन थाक्यो भने बीस मिनट काम गर्यो भने तीन घण्टा विश्राम गर्नुपर्छ, उल्टो हुन्छ। जसले मनलाई खुसी राखेर काम गर्यो उसलाई यो गुनासो आउँदैन।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8:00

0: इन्टरनेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र 98-470-24-870
5: किन झोक्राउनु भछ काका
6: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
5: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
6: ए बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98-570-21-757 र 98-472-98-228
7: होइन पुर्खे बा किन के भयो र
8: बाह्र चौरा आइ घुमे
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
9: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
7: होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
8: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
9: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
10: हाय दैव फेरि मधुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
11: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
12: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
11: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
2: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
14: आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर
1: पिटेछन्। होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
2: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
15: उत्सवको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
15: फोन नम्बर 071-542-6999।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: होइन, के खुसीको खबर हो दाजु?
17: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
18: हो र?
17: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
19: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, राहत कोषमा अहिलेसम्म 8 अर्ब जम्मा भयो। सुरुङमा फँसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति कंग्रेसको असन्तुष्टि, सरकार फील्डमा भन्दा फेसबुकको हल्लामा लागि परेको आरोप। उद्धारमा सेना परिचालन भए पनि जनपरिचालन नभएको नेकपा संयोजक प्रचण्डको टिप्पणी, सबैलाई विश्वासमा लिएर अघि बढ़न प्रधानमन्त्रीलाई सुझाव। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि संसदमा एमालेका 7 प्रस्ताव, नेपाली कंग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्दै। भोटेको सिबाड़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल गठन। करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित, मुगलिनतर्फ बाहिरिने मात्रै इन्धन र 2 पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला। दक्षिण कोरियाली विपद राहत टोली भोटेकोशी बाढ़ी प्रभावितको खोज तथा उद्धारमा जुट्यो। केरिङगुली समाजद्वारा राहत कोषमा 1 लाख सहयोग, तिलोत्तमा 6 मणिपथका बासिन्दाले कोषमा 28,000 जम्मा गरे। यो होराइजन स्कूलले दियो राहत कोषमा 9,18,000, सृजनशील समाज तिलोत्तमाले 17 लाख रूपियाँ बराबरको राहत सामग्री संकलन गरी धादिङ पठायो। न्यू इन्भाइरोमेन्ट मावि मधिग्राममा कक्षा 3 को प्रस्तुतिकरण तथा अभिभावक अन्तर्क्रिया कार्यक्रम। र नेपाल ए टोली तास्मानियासँग 2 विकेटले पराजित। अब हाल खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति लगायतका विभिन्न विषयमा संसदलाई जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढ़ीपछि भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषय